0: रोकिराख्ने र पढ़ाईलाई निरन्तरता दिने कुरा त एउटा राम्रो पक्ष छँदै छ, त्यो सँगसँगै यो बाल पोषणको जुन कुरा छ त्यो पनि अझ रैथाने खानाको कुरा छ। यसले चाहिँ नेपालीहरूको जनस्वास्थ्यमै सकारात्मक प्रभाव पारेको छ। यो बाल पोषण अब धेरै नै महत्वपूर्ण विषय हो।
1: बाल बालिका र युवालाई पोषण सुधारको लागि परिचालन गर्न सके प्रभावकारी हुने चाइल्ड एडभाइजरी ग्रुपका सदस्य प्रार्थना महर्जनले आफ्नो धारणामा बताउनुभयो।
2: मलाई पनि केही एड गर्नु छ। एज प्रवीण सरले भन्नुभयो अघि, के अरे तपाईँहरूको भनौँ न मिडियाले चाहिँ सुगरी ड्रिङ्क्सहरूको बारेमा त्यस्तो एडहरू चाहिँ लिनुहुन्न भन्नुभयो नि त, त्यसको सत्ता चाहिँ वाइ नट होइन, के अरे न्युट्रिसियस फुडको बारेमा चाहिँ एनिमेसनको थ्रुबाट अर केही इन्ट्रेस्टिङ वेबाट चाहिँ तपाईँहरूले अवेरनेस क्रिएट गर्दाखेरि चाहिँ कस्तो हुन्छ भन्ने कुरा हो। अनि अर्को भनेको चाहिँ अहिले सोसियल मिडियामा ट्रेन्ड भइरहेको छ नि, एउटा लाइक सानो बालबालिकाहरूलाई चाहिँ एउटा अल्ट्रासाउन्ड टाइपको भिडियोमा किराहरू देखाएर के अरे जङ्क फुड खायो भने चाहिँ यस्तो किरा पर्छ है भन्ने कुरा छ नि त, त्यस्तो वेमा हामीले के अरे न्युट्रिसियस फुडहरूको एडभान्टेजेसहरू अर जङ्क फुडहरूको डिसएडभान्टेजेसहरूलाई चाहिँ एनिमेसनको थ्रुबाट यस्तो हुन्छ भनेर डिपली नै बुझाउन खोज्यो भने पनि राम्रो हुन्छ जस्तो लाग्यो। थ्याङ्क यू।
1: पोषण सुधारका लागि समाजमा चल्दै आएका विभिन्न परम्परागत अभ्यासहरू र धर्म अनुसारका चाडबाडको पनि सहयोगी भूमिका रहेको अन्तर्धार्मिक अगुवा एवं पोषणको विषयमा अध्ययन अनुसन्धान गर्दै आउनुभएका डाक्टर नम्रता पाण्डे बताउनुहुन्छ।
3: हामीले यसलाई समृद्ध बनाउँदै जाँदाखेरि हाम्रो स्टेक होल्डरहरू को को हुनुहुन्छ त यो क्याम्पेनलाई अगाडि बढाउनलाई, कस कसलाई मिडियामा कभरेज गर्ने, कहाँ कहाँ त्यस्ता स्टोरीहरू हुन सक्छन् भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ। किनभने हामी प्राकृतिक स्रोत र हाम्रो प्राकृतिक जीवनलाई नै हेर्यौं भने पनि हामीलाई न्युट्रिसनको लागि त्यस्तो धेरै ठूलो गाह्रो चिज चाहिँ छैन नेपालमा। हामीसँग अनेक जडीबुटी सागपात पानीको छेउछाउमा नदी खोलामा पहाडमा पाइने चिजहरू नै पनि न्युट्रिसनको लागि प्रशस्त छन्। सिस्नो त्यो जलुकोदेखि लिएर मलाई एउटा दुर्गम कर्णालीको कहानी सुनाउन मन लाग्यो यहाँहरूलाई। दसैँको बेला रहेछ, त्यहाँनिर सरकारले चाहिँ चामल बाँड्ने भनेर अलि 8-10 वर्ष अगाडिकै घटना भयो, सायद त्यति धेरै परिवर्तन भइसकेका छ जस्तो लाग्दैन मलाई। अनि एकजना आमालाई भने मैले एकदम थकित हुनुहुन्थ्यो, आउनुभएको त्यहाँ जुम्लाको सहर त्यहाँ सदरमुकाममा चामल लिन आएको, 8 घण्टा हिँडेर आएको, 8 घण्टा हिँडेर आएर राति बसेर भोलि जाँदाखेरिको त्यो दुःख, अनि यहाँबाट चामल जान्छ त्यो किरा परेको कुहिएको। अनि उहाँले भन्नुहुन्छ यति धेरै चिजहरू त तपाईँकै यहीँ गाउँमा त सिस्नो फलेको छ, कोदो छ, त्यो छ, होइन हामीलाई भात चाख्न मन लागेर, हामीले भातमा के छ र सिस्नुमा के छ भन्ने न्युट्रिसनको त्यो जानकारी, त्यो पोषणको जानकारी त्यो लेभलमा नपुर्याउँदासम्म हामीले जति बजेटमा ल्याए पनि पोलिसी बनाए पनि ती कुराहरू चाहिँ जसलाई चाहिएको छ नि आवश्यक छ नि त्यो कुरा त्यहाँ पाउँदैन भने, अर्कोतिर हाम्रो सहरिया जीवनमा हामी एकदम आलसी जीवन, अल्छी, एकदम इन्स्ट्यान्ट, बच्चा बच्चीलाई पनि इन्स्ट्यान्ट चाहिने, आमा बाबालाई पनि सजिलो हुने, अझै धेरै म जस्ता वर्किङ वुमनहरूलाई त सजिलो छ, बेलुका के खाने बाबु, अँ पिज्जा खाने, हसमा बोकेर आउँछु, के खाने मोमोज खान्छु, यो चिज। अनि हाम्रो त धर्मशास्त्र हाम्रो चिजहरू बासी खानु हुन्न भनेको छ नि त, तुरुन्तै पकाएर न्युट्रिसन त्यो अनुसार खानु, ऋतु अनुसारको सिजन अनुसारको फलफूल तरकारीहरू खानु, यो आफ्नो घरमै खानु, यो चिजहरू र अन्नम ब्रह्म भनेको छ भने त्यो ब्रह्मलाई चाहिँ पेस्टिसाइड हालेर बेच्नेहरू हामी पनि जो उत्पादन गर्छौँ नि, जसले उत्पादन गरेर बजारसम्म पुर्याउँछौँ, हामी यस्तो व्यवसायीकरण हामीमा गयो कि हामीमा मानवीयता नै हराएर आज हामी धेरै नराम्रा घटनाहरू समाचारमा पढ्न पाउँछौ नि, बालबालिकाहरूबाटै भइरहेका भर्खरैका घटनाहरू म भन्न चाहन्छु, त्यो पनि न्युट्रिसन नपुगेको अवस्था हो, पोषण नपुगेको अवस्था हो। खानपान हामी के खान्छौँ, हामी जस्तो खान्छौँ हाम्रो रगत त्यस्तै बन्छ, हाम्रो विचार त्यस्तै बन्छ, हाम्रो धारणा त्यस्तै बन्छ, हाम्रो जीवनशैली त्यस्तै बन्छ, त्यसैले जस्तो खान्छौँ अन्न त्यस्तै हुन्छ मन भन्छ शास्त्रले। हामी जे खान्छौँ, जस्तो चिज हामी आफ्नो जीवन आफ्नो शरीरलाई हालिदिन्छौँ त्यस्तै हाम्रो जीवन बन्छ, हाम्रो आनी बानी बन्छ। र हामीले मिडियाहरूले विशेष गरी यस्ता चिजहरू कुन कुन स्टेक होल्डरहरूलाई चाहिँ साथ लिँदाखेरि साँच्चै नै अवेरनेस, हामीले त खाना पुर्याउनु छैन, न्युट्रिसन पुर्याउनु छैन, चिज खाद्यान्न पुर्याउनु छैन ती ठाउँमा, हामीले अवेरनेस

0: आउनुछ। नेपाल आफैमा पनि हिमाल पहाड तराई यो विविध तरिकाका खाद्यान्न फलफूल तरकारी जडीबुटीहरू पाइन्छन् यहाँ। त्यसैले यो चीजलाई चाहिँ अब फेरि हामीले ब्याक टु द नेचर एकदमै हाम्रै पुर्खौली हाम्रो परम्परागत खाना र हाम्रो जीवनशैली स्वस्थ जीवनशैली स्वस्थ विचार स्वस्थ ज्ञानमा जानुपर्नेछ। यो कुराहरूलाई मिडियाहरूले कभर गरिदिनु होला भनेर म चाहिँ त्यही अनुरोध गर्न चाहन्छु।
1: नेपालमा सामुदायिक रेडियो र सामुदायिक सूचना नेटवर्क सीआईएनले पोषण सुधारका विभिन्न कार्यक्रमहरू लामो समयदेखि प्रसारण गर्दै आएका छन्। इनफ क्याम्पेनको रूपमा पोषण सुधारका लागि राष्ट्रिय अभियानकै शुरूआत पनि गरिएको छ। ओल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा लामो समयदेखि समुदायसम्म पुगेर जनचेतना जगाउने काम भइरहेको छ। रेडियो नेपालले पोषण सुधारमा प्रयास गरिरहेको बताएको छ। रेडियो नेपालमा के कस्ता पोषण सुधारका सामग्रीहरू प्रसारण हुन्छन्? रेडियो नेपालको समाचारका सहसम्पादक डाक्टर जनार्दन विष्ट,
2: अहिले नेपालको संचार माध्यमले पोषणको क्षेत्रमा चाहिँ कसरी काम गरिरहेका छन्?
3: वास्तवमा चाहिँ यहाँले ठिकै प्रश्न उठाउनुभयो, तर पोषण मात्रै भन्दा पनि ओभरअल हेल्थको पनि कुरा हुन्छ यसमा। जस्तै अब हामीले पोषण भन्दा साथै चाहिँ इन जेनरल पपुलेसनको पोषण एउटा हुन्छ, त्यसपछि भल्नरेबल त्यसपछि बालबालिकाहरूको बच्चाहरूको पोषणको कुरा सबभन्दा ठुलो महत्वपूर्ण कुरो हुन्छ। हामीले पोषण भन्दा साथ चाहिँ हामी शिशुहरूकै पोषणमा बढी ध्यान दिन्छौँ क्या, किनभने त्यो फ्युचरमा त ग्रोथ गरेर जाने एउटा हो नि त। त्यसैले त्यस्तो पोषणको विषयमा चाहिँ हरेक टेलिभिजन रेडियोहरूले चाहिँ एउटा प्रोग्रामहरू चाहिँ उनीहरूले स्पेसली डिजाइन गरेको पोषणसँग सम्बन्धित कार्यक्रमहरूबाट जान सकिन्छ एउटा कुरा। दोस्रो कुरा चाहिँ उनीहरूले आफ्नो चाहिँ पब्लिक सर्भिस हुन्छ नि त, हरेक मिडियाको एउटा चाहिँ सामाजिक उत्तरदायित्व जिम्मेवारी हुन्छ, त्यो सामाजिक उत्तरदायित्व अन्तर्गत चाहिँ पीएसएहरू बनाउँदाखेरि चाहिँ पोषणमा बनाउने लोक कल्याणकारी विज्ञापन। अनि त्यसपछि अर्को कुरा चाहिँ रेडियो टेलिभिजनहरूका कतिपय टक सोजहरूमा चाहिँ सोसल इस्युजहरूमा हेल्थ सम्बन्धी इस्युजहरूमा चाहिँ पोषणलाई प्रायोरिटी ग्राह्यता दिने र त्यही पोषण एक्सपर्टहरू ल्याएर कुराकानी गर्ने। त्यसपछि अब पोषणसँग रिलेटेड अवेरनेस रिलेटेड प्रोग्रामहरू पनि हुन्छ। जस्तै हाम्रो गाउँघरमा चाहिँ हामीसँग सबै पोषक तत्त्वहरू भएको खानेकुराहरू घरमा हुन्छ, तर त्यसलाई कसरी प्रयोग गर्ने, कसरी खाने, कसरी पकाउने भन्ने चिजमा पनि हामीलाई थाहा नहुन सक्छ। त्यसमा चाहिँ सिधै त्यस्तो खालको प्रोग्रामहरू बनाएर चाहिँ हाम्रो चाहिँ एन्ड युजरलाई या चाहिँ लिसनर्सहरूलाई होइन महिलाहरूलाई या सबैलाई चाहिँ त्यसरी चाहिँ हामीले एजुकेट पनि गर्न सक्छौँ। त्यसैले इन जेनरलमा पोषणको कुरा गर्दाखेरि चाहिँ मिडियाहरूको रोल एकदमै ठुलो प्रभावकारी हुन्छ। यसमा पोलिसी लेभलमा पनि मिडियाले चाहिँ स्ट्राइक गर्छ क्या, जस्तै सरकारलाई पनि पोषणमा कस्तो खालको पोलिसी बनाउने र अहिले के आवश्यकता छ भन्ने बारेमा चाहिँ एउटा डिस्कोर्स बहस चलाउन सहयोग पुग्छ होइन। त्यसैले यहाँले एकदमै राम्रो प्रश्न गर्नुभयो, पोषणमा चाहिँ मिडियाको धेरै ठुलो हात हुन्छ र यसले चाहिँ आफ्नो योगदान चाहिँ दिन्छ।
2: अब कुरा गरौँ रेडियो नेपालको, रेडियो नेपालले चाहिँ पोषणका लागि चाहिँ कसरी काम गरिरहेको छ?
3: यहाँले ठिक भन्नुभयो, रेडियो नेपालले चाहिँ खास गरी हामीसँग हेल्थसँग रिलेटेड प्रोग्रामहरू छ। हेल्थसँग रिलेटेड प्रोग्राममा पिरियोडिकल्ली पोषणसँग आउने इस्युजहरू चाहिँ टाइम टाइममा रेडियो नेपालले त्यसलाई अगाडि लैजान्छ होइन। त्यसपछि अरू चाहिँ कार्यक्रमहरू चाहिँ महिलाहरूको फिमेल हेल्थको कुराहरू, गर्भवती महिलाहरूको कुराहरू, नवजात शिशुका कुराहरू यो हाम्रो प्रोग्रामहरूमा नै रिफ्लेक्ट गर्छ र त्यसमा पोषण त अनिवार्य तत्त्वको रूपमा आइहाल्छ। र सँगसँगै रेडियो नेपालले चाहिँ अहिले मैले भने जस्तो पिएसिजहरू बनाउने अनि कतिपय टक सोजहरूमा चाहिँ पोषणका कुराहरू गर्ने एकदमै भनौँ न लास्ट माइल युजर लास्ट माइल अडियन्स भने जस्तो चाहिँ दूरदराजका मान्छेहरूलाई चाहिँ पोसिलो खानेकुरा कसरी खाने भन्ने बारेमा चाहिँ एजुकेट गर्नलाई चाहिँ हामीले निरन्तर दुई तिनवटा फ्रन्टबाट काम गरिरहेछौँ।
2: स्पेसली यस्तो छुट्टै प्रोग्राम बनाउनु भएको अथवा छुट्टै हुन्छ नि अब न्युजमा पनि समेटेको अथवा पिएससीहरू त्यसरी बनाएको केही छ?
3: पिएससीहरू चाहिँ छ हामीसँग धेरै नै सपोषणको बारेमा बनाएको, त्यो पिरियोडिकल्ली रेडियो नेपालको चाहिँ आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत त्यो बजिने
2: रहेछ।
3: अनि त्यसपछि हेल्थसँग रिलेटेड इस्युजहरूमा पोषणको कुरा चाहिँ पिरियोडिकल्ली हामीले ल्याइ नै रहेको छौँ। र अब न्युजमा पनि हामीले जब चाहिँ पोषणको कुरा आउँछ, महिला बालबालिकाको कुरा आउँछ भने त्यसलाई प्रायोरिटीका साथ अगाडि लाने काम त हामीले गरि नै राखेका छौँ, किनभने यो विषयको महत्व थाहा पाएपछि होइन अनि हामीले चाहिँ यसमा गर्छौँ।
2: तर यसमा अब नेपालको ओभरअल सञ्चार माध्यमहरूलाई यसो हेर्दाखेरि स्वास्थ्यको विषय महत्वका साथ प्राथमिकतामा पर्छन्, तर पोषणको कुरा चाहिँ त्यति धेरै त्यो रेगुलर हुन्छ नि, नियमित रूपमा खबरहरू आइरहँदैन।
3: अब यहाँले ठिक भन्नु, यसमा चाहिँ के पनि हुन्छ भने पोषणमा काम गर्ने बाहिर संस्थाहरू पनि हुन्छन् नि त होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू, उनीहरूसँगको टाइअप उनीहरूसँगको सम्झौता गरेर पनि प्रोग्रामहरू प्रडक्सन गरेर त्यस्तो जोइन्टली पनि अगाडि गएको देखिन्छ क्या. जस्तै अब यहाँलाई थाहा नै होला धेरै महत्त्वपूर्ण प्रोग्रामहरू चाहिँ सुनौला हजार दिन भन्ने पनि त्यो पोषणसँग रिलेटेड थियो होइन. हो त्यस्तो प्रोग्रामहरूलाई चाहिँ न्युजमा प्रायोरिटी दिने या उनीहरूसँगै कोलाबोरेसन गरेर प्रोग्राम प्रडक्सन काम गर्ने त्यस्तो काम चाहिँ रेडियो नेपालले गरि नै रहेछ. यद्यपि अझ धेरै गर्नुपर्छ भन्ने आवश्यकता त त्यहाँ होला.
2: तपाईँले सुझाव दिनुपर्दा नेपाली सञ्चार माध्यमहरूलाई पोषणसँग सम्बन्धित रहेर कस्तो खालको सुझाव दिनुहुन्छ?
3: पहिलो नम्बरमा त नेपालको पपुलेसनको ओभरअल हेल्थको हामीले कुरा गर्ने हो भने बालबालिकाहरूलाई सानै बेलादेखि चाहिँ त्यसतर्फ चाहिँ मोटिभेट गर्नुपर्छ. अर्थात् बालबालिकाहरूको स्वास्थ्य भनेको नै एउटा फ्युचरमा देशको स्वास्थ्य हो नि त. त्यसैले एकदमै भनौँ न पोषणयुक्त पोसिलो खानेकुरा खाएर हुर्केको बालबालिकाको सामाजिक मानसिक सबै चाहिँ विकास हुन्छ भन्ने कारणले गर्दाखेरि चाहिँ यो विषय त धेरै महत्त्वपूर्ण विषय हो नि. त्यसैले यो विषयको महत्त्वलाई चाहिँ मिडियाहरूले थाहा पाउनु पर्यो, इन्टरनलाइज गर्नु पर्यो र सक्दो प्रोग्रामहरू बढाउनु पर्यो क्या यसमा होइन. त्यसैले उहाँहरूलाई चाहिँ यो विषयलाई चाहिँ खालि पोलिटिकल चिजहरूमा मात्र धेरै नलागिकन सोसल चिजहरू त्यसमा पनि हेल्थ त्यसमा पनि पोषणका कुराहरूमा चाहिँ जानुपर्छ, प्रोग्राम प्रडक्सन गर्नुपर्छ होइन. र आफ्नै सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत पनि त्यो काम गर्नुपर्छ. त्यसमा कुनै पैसा खोज्ने या कमर्सियलाइज गर्ने होइन होइन, त्यस्तो गर्नुपर्छ जस्तो लाग्छ.
4: कानुन बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रोपरली त्यो विषयमा आवाज उठाइरहेछौँ अनि त्यसपछि कानुन बनाउन टाइम लाग्ने, अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठुलो छ. त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त. ट्याक्स रेज गरेर अलिकति महँगो बनाउँदै गयो भने अलिकति खाने कम हुन्छ कि, र त्यो ट्याक्सबाट उठेको पैसा चाहिँ हेल्थमै हेल्थ इन्सुरेन्समै हुन्छ अथवा नसर्ने रोग एनसिडिजको चाहिँ जुन बर्डन छ त्यो सेक्टरमा खर्च गर्नुहोस् न त भन्ने हिसाबले हामीले कन्टिन्यू स्वास्थ्य खबरको तर्फबाट चाहिँ हामीले आवाजहरू उठाउँदै आउँदाखेरि अहिले बल्ल स्वास्थ्य मन्त्रालयले यसलाई हेल्थ इन्सुरेन्ससँग जोड्ने कि भनेर ऐन संशोधन गरेर ऐनमा चाहिँ राख्न खोजेको एउटा पोइन्ट छ. त्यसपछिबाट चाहिँ अर्को हजुरले भने जस्तै यो नेपालमा तीन तहको थ्री टायर अफ गभर्मेन्ट छ अनि यो मैले भने डबल बर्डन अफ माल न्युट्रिसनको जुन प्रब्लम छ यो त बुझाउन सकिएको छैन. यसमा चाहिँ मिडिया बिचमा बसेर, अघि मेरो भाइले भनेको थिएन मिडियाले एकदमै प्रोपर रोल प्ले गर्न सक्छ, यसमा चाहिँ धेरैभन्दा धेरै मेसेज एम्प्लिफाई गरेर दिन सक्छ भने चाहिँ यसमा चाहिँ मिडिया बिचमा बसेर हामीसँग न्युट्रिसनको प्रब्लम यो हो, अब हामी अब यो डिरेक्सनमा जानुपर्छ भनेर गभर्मेन्ट र पिपुल्स दुईटाको ब्रिजिङ गर्ने काम र अघि उहाँले उठाउनु भए जस्तै प्रोपर वेमा चाहिँ धेरैभन्दा धेरै मेसेज फ्लो गर्नमा चाहिँ हामी काम गर्न तयार छौँ. यसको लागि चाहिँ धेरैभन्दा धेरै मेसेज हाम्रो तर्फबाट दिने प्रयास जारी छ. तर गभर्मेन्टले पनि त्यो ढङ्गले सोच्नु पर्यो कि हामी अवेरनेसमा अलि बढी फोकस हुनुपर्ने बेला रहेछ. कुनै एउटा कर्पोरेट कम्पनीले जाडो महिनामा चिसोको एड गरिरहेको हुन्छ किनभने मान्छेलाई उसले चाहिँ चिसो भनेकै फलानु फलानु भन्दै जाडो महिनामा पनि एड गरिरहेको हुन्छ भनेपछि मान्छेको बिहेभियरल चेन्ज अथवा बिहेभियरमा उसलाई त्यो सम्झाइरह्यो भने त रिकल गराइरह्यो भने त यो प्रोडक्ट छ भनेर भनेपछि न्युट्रिसनको सेक्टरमा पनि गभर्मेन्टको तर्फबाट चाहिँ त्यस्तै खालको मेसेज चाहिँ डिसिमिनेसन भइरहने फ्लो भइरहने हो भने चाहिँ यो जुन पछिल्लो समय रेमिटेन्सले गर्दा बढ्दै गएको सुगरदेखि लिएर हाइपरटेन्सनका समस्याहरू हाम्रा पुस्ता हाम्रो न्यू जेनेरेसनको पुस्तामा आउन चाहिँ अलिक कम हुन्थ्यो कि भन्नेमा चाहिँ हामी फोकस हुनुपर्छ. यसमा हामी काम गर्न तयार छौँ. डिफ्रेन्ट सेक्टरमा हामी यसलाई मल्टी सेक्टर अप्रोचमा मल्टी सेक्टर वेमा हाम्रो प्रयास गरिरहेछौँ.
1: संचार सबैभन्दा उपयुक्त माध्यम हो जसले पोषण सुधारका लागि छिटोभन्दा छिटो जानकारीहरू र स्थानीय भाषामै बुझ्ने गरेर प्रचार गर्न सकिन्छ. त्यसको लागि सामुदायिक रेडियोहरूले स्थानीय लभतमा स्थानीय प्रश्नहरूको संकलन गरेर त्यसको सही जवाब सम्बन्धित विज्ञहरूबाट लिएर पोषण सुधारमा सहयोग गर्न सक्दछ. छलफलको यही निष्कर्ष सँगसँगै कार्यक्रम पोषण संवादको निर्धारित समय सकिसकेको छ. कार्यक्रम पोषण संवाद तपाईँलाई कस्तो लाग्दैछ? आफ्नो प्रश्न प्रतिक्रियाहरू पठाउन सक्नुहुनेछ. कार्यक्रम पोषण संवादको आजको भागबाट प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभ दिन.

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 मेगाहर्ट्ज
1: सुन्दर चिन्ता बेटा इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नभएको अमेरिकाको दावी सहमतिका लागि मध्यस्थता भइरहेको पाकिस्तानको भनाई र एसिसी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित टप एन टी ट्वेन्टी सिरिजमा नेपाल सेमी फाइनल बाहिरियो तापले जुन गोल्ड कप आजबाट विजेताले

साझा खबर को सभी भन्दा शुरू में रसुआ बाड़ी पछी विभिन्न सरकार वाला निकाय कोष में रकम जमा करने क्रम शुरू भएको प्रसंग राष्ट्रीय विपत्ति में निजी क्षेत्र ने सरकार खुले सहयोग नेपाल चीन सीमावर्ती क्षेत्र में आएको विनाशकारी बाढ़ी ठूलो जनधन को क्षति पुराए पछि उद्धार राहत र पुनर्स्थापनाका लागि निजी क्षेत्रले सरकारको एकद्वार प्रणाली मार्फत सहयोग गर्न थालेको हो। विपदको घडीमा विभिन्न व्यावसायिक समूह बैंक तथा वित्तीय संस्था र निजी कम्पनीले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा करोडौं रुपियाँ सहयोगको घोषणा तथा जम्मा गर्न थालेका छन्। हिजोसम्म सार्वजनिक भएका विवरण अनुसार निजी क्षेत्रबाट मात्र 20 करोड रुपियाँ हाराहारीमा नगद सहयोगको घोषणा तथा प्रतिबद्धता देखिएको छ। यसमध्ये केही रकम कोषमा जम्मा भइसकेको छ भने केही घोषणा गरिएका रकम हस्तान्तरणको प्रक्रियामा छ। सरकारले विपदका लागि प्राप्त हुने आर्थिक सहयोगलाई प्रधानमन्त्री देवी प्रकोप उद्धार कोष मार्फत परिचालन गर्ने र निजी तथा संस्थागत क्षेत्रबाट प्राप्त सहयोग अर्थमन्त्री डाक्टर सोनिम वाग्देले एकद्वार प्रणाली मार्फत बुझ्ने व्यवस्था गरेको छ। हिजोदेखि अर्थमन्त्री वाग्देले निजी क्षेत्रबाट प्राप्त सहयोगको ग्रहण गर्न थाल्नु भएको छ। कुमारी बैंकले हिजो नै 3 करोड रुपियाँको चेक पद अर्थमन्त्रीलाई हस्तान्तरण गरिसकेको छ। यसबाहेक ठूलो संख्यामा विभिन्न संघ संस्था र कम्पनी र व्यक्तिले सहयोगको घोषणा समेत गरेका छन्। हालसम्म बीआईटी र नेपाल स्थित आधिकारिक वितरक साइमेक्स प्रणालीले 7 करोड रुपियाँ प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका छन् भने रकम उद्धार उपचार

पान सखाले थप सतर्कता अपनाउन पनि भनेको छ। प्रभावित परिवारका लागि ठूलो परिमाणमा राहत सामग्री आवश्यक रहेको पनि विपद व्यवस्थापन प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रभावितका लागि 8692 टेन्ट, त्यही संख्यामा त्रिपाल, 39114 कम्बल तथा सुत्ने सामग्री, खाना पकाउने सामग्री, स्वच्छता सामग्री र खाद्यान्न आवश्यक रहेको उल्लेख गरिएको छ। आपतकालीन यातायातका लागि 50-60 मिटर लम्बाइका 30 बिली ब्रिज आवश्यक रहेको पनि प्रतिवेदनले जनाएको छ।

0: Facebook yada सचिवालय जस्तै पनि त्यसलाई मैले मानेको छु कि किनभने त्यही सबै कामहरू हुन्छ, त्यहाँ बसेर काम गर्नु चाहिँ एकदमै सजिलो हुन्छ र ट्र्याकिङ सिस्टम र रेकर्ड पनि हाम्रो बस्छ कि किनभने हामी काम गर्दै जाँदै हिँड्दै जाँदै पहिला मेट्दै जाने भयो भने त हुँदैन, पछाडि फर्केर हेर्दाखेरि म आज कहाँ छु त, तीन महिनामा मैले के काम गरेँ त भन्दाखेरि त्यहाँ हेरेँ भनेदेखि मलाई कहिले त काम धेरै गरेको हिसाबले ओहो भनेर कन्फिडेन्स पनि हुन्छ, कहिले काहीँ चाहिँ ला मैले त धेरै काम गर्नु बाँकी रहेछ भनेर ओहो अब काम गर्नुपर्छ भने जस्तो हुन्छ। सो एउटा हामीलाई सही धराधर देखाउने ठाउँ चाहिँ
1: त्यहाँ चाहिँ मन्त्री सांसद सबै हुनुहुन्छ अथवा पार्टीकोहरू नेताहरू पनि जो सांसद नभएको व्यक्तिहरू पनि सहभागी हुन पाउनु
0: होइन, त्यसमा चाहिँ सांसदहरूको लागि मात्र खासमा त्यो एपमा अब त्यसमा पछि गएर भर्खर मात्र हामी यो लन्च गरेर हामी त्यसमा काम गर्दैछौँ
1: र अरू राजनैतिक दलको नेताहरूसँगको भेटघाट संवाद पनि उत्तिकै राम्रै ढङ्गबाट चलिरहेको छ अथवा त्यो प्रशस्त समय अझै पुगिसकेको छैन।
0: यो क्वेसन एकदम रमाइलो क्वेसन छ होइन, कस्तो छ भने म पनि राजनीति पाउनुभन्दा अगाडि सदनको अभ्यासहरू पहिला हेर्दाखेरि चाहिँ एउटा पार्टी थियो अर्को पार्टी भनेको चाहिँ पुरै विपक्षी दल होइन प्रतिपक्षी दल र सत्ता पक्षको मान्छेहरू चाहिँ त्यो किसिमको कस्तो हुन्छ होला भन्ने जस्तो लाग्थ्यो, तर अहिले चाहिँ मलाई एकदमै एउटा युनिभर्सिटीमा छौँ हामीहरू र हामीहरू सबैजना फ्रेन्ड्स हो जस्तो लाग्छ कि हामीहरू मजाले एउटा कुनै पनि कुरामा जस्तै सदनमा भित्र सिरिसकेपछि प्रतिपक्ष भनेको भूमिका उहाँले निभाउनै पर्छ होइन, आफ्नो हिसाबले गरिराख्नु भएको हुन्छ, हामी सत्ता पक्षको मान्छेले पनि कति कुरा हामी चाहिँ हामी अझ बढी बोल्न मन लागेको कुरामा कहिले काहीँ बोल्न पाइँदैन, किनभनेदेखि बोल्न मन लाग्यो भन्न मतलबले त्यो हस्तक्षेप गर्ने भन्ने होइन, तर के गर्दाखेरि के हुन्छ भन्ने कुराहरू छ, कति राम्रो राम्रो विचारहरू पनि छन् उहाँहरूसँग
1: अहिले संसदमा।

halt das von Gott im Buddha Bossi, das ist halt halt da, oder? Da, Miro, Afro Company, Winnie. Und es ist halt da, du da, Brander, seh? Import Gorilla, Nepal Gulagi, Sototere Gilarma, Sototere Nawanu, Lagbog, 70, that is a Gilarma, most of the early Durgam Majid Pugdena, that there is a bit how much I'm a network, sir. When your network, the Kianku network, भाइको कारणले गर्दा यो सबै देशको हरेक जिल्लासँग चाहिँ म कनेक्ट हुन सकेको थिएँ यो यो यतिका वर्षहरूमा कनेक्ट भएर काम गरिरहँदाखेरि चाहिँ उहाँहरूको आवाजलाई सरकारसम्म पुर्याउनको लागि जस्तै मैले एआई पोलिसीमा काम गरेको छु डेटा प्रोटेक्सनको पोलिसीमा काम गरेको छु होइन साइबर सेक्युरिटीको कुराहरूमा काम गरेको छु यो कुराहरू सरकार समक्ष पुर्याउने

0: στα γόριου. Τώρα αμπλούζει σώζησα να μαντρήσει με τον τελειά που έλαβε ένα κουτί.
1: Το μεράσο πάμα από
0: για δάχρυ, σάβλη, ράμρο πάτη, βρεβάσο σώταν τραπάτη, σκούμπι σαντάρα, ορούμι ρεπι σαντάρα, σαμοντήρι, μήνε πάκο πάρεσε, η πάτη μαγκόρα, η πάτη λάζα σώσα από τα ρούχα, μόλιζε, κάτι βιλγόνα σώψε, μήρο εξπίδιανς αρλάει μανίρα, τέτοι βλάγει μάτρα μάγκοτι, Ραράζει τη μα πρόβλης γόρις ο και ποσάρι το Σαν τέτο σώβο σωπότι στο κύβις και βρες του Τι με βάρει μπούν πόε μάλλε Τις ποσάρι λό όπως ε αγγλή γόνο πόρσα ή πανίρα μη ρωτσα τι πανί Μη ρωτήμον τσουμά σαν το τρίτη λαγονί του αγόρουσα Τι στο πίτι μου αλήθει μάλα στα πέντη ράχνα παγούσα Ρα αμπρού πρώτη το τάπα εγώ ει Τα πέλη τσιγόνο πόρσα βανί στα πκουμά αρβόλα Στη κυρά χέγμου και τη ήρη είχε ζερπάχα ράχνα παγούνι ονσα Τι σε να κάνουν γόρι ρανί μάτρι βανί Είσαι ένα μάτρε κάμγον σόκι βανί μνή Μόλις δίδε κάμγον σόξου στο λάξε δι Ρα λόκυλι μόζε ούτε βάλει δια σόμι δίμα βουνσου Ράτζε που σόμι δίμα δι ούτε βάλει δια Σόμι δίμα τα ρεπιά μάτα ζαμάνι δι Κάναν κορόν δε γόδα χειρί Αμή μπήκε κουτί μόρου, μάτρε μπόστερ κάνω μπορόντσι μου, δεν αγόντσι μου, τζέλι μου σάμι την αγκόρνη κούρα ή τέλειο, δι. Αμή ρου σαρτίν μπήκε ρου μπόστο, ανή ανή σάρφαλ γόρσο, τι οντάρματσι.
2: हार्दिक निमंत्रणा पर्वतीली दीदी बहनी तथा दाजु भाई बिस्ट को शुभकामना
3: दोस्रो कुरा भनेको अब लामो समयसम्म अब यसरी चाहिँ उद्धारमा रहिरहँदाखेरि दुःख पाएर रहिरहँदाखेरि उहाँहरूलाई चाहिने आवश्यक औषधिदेखि लिएर खान्न खाद्य पदार्थ पानीहरूको उपलब्धता त्यो गरेर चाहिँ उनीहरूलाई जीवनको लागि अत्यन्त आवश्यक वस्तुहरूको चाहिँ सप्लाई गर्न सकियो भनेदेखि उहाँहरूको जीवन पनि एउटा हामीले सुरक्षित अवस्था गर्न सक्ने सम्भावना हुन्छ होइन त्यस बाहेक अहिले सबभन्दा यो फ्ल्यास फ्लडको कारणले गर्दा स्थिति भनेको टाटको चोट नै हो चोटपट लागेको हुन्छ ढाड भाकिएको हुन्छ टाउकोमा चोट लागेको हुन्छ फोक्सो भाग पेट चोट लागेको हुन्छ हाडखुट्टा भाँचिएका हुन्छन् अशक्त अवस्थामा पुगेका हुन्छ घाइतेको रहेको हुनाले के खोज्न सकिन्छ यथाशीघ्र चाहिँ त्यस्ता घाइतेहरूलाई चाहिँ हामीले उद्धार गर्नुपर्छ र उहाँको उपचार हुनुपर्छ यसको लागि पनि मलाई लाग्दछ विश्वास छ मलाई सबैजनाले यसमा एकताबद्ध प्रयास भएकै छ होइन त्यसो पक्ष भनेको चाहिने जुन किसिमको यहाँलाई थाहा छ कि चाहिँ जुन भोटेको सिबाट बगेको पहिरोले चाहिने जुन पहिरो त्यो लेरो मिसिएको चाहिने कर्मश त्रिशुली हुँदै नारायणघाटसम्म पुगेको अवस्था छ भनेपछि जति पनि नदी किनार रहेका बस्तीमा रहेका व्यक्तिहरू हुनुहुन्छ उहाँहरू भौतिक संरचना नष्ट भयो नै उहाँलाई ठूलो भौतिक क्षति पनि भयो साथसाथै उस दीर्घकालीन रूपमा पनि त्यो त्यसले सिर्जित जुन एउटा वातावरणीय जुन किसिम प्रदूषण हुनसक्छ पानीको प्रदूषण हुनसक्छ खाने पानीमा प्रदूषण हुनसक्छ वातावरण प्रदूषण हुनसक्छ त्यसले यहाँ थाहा छ जनावरहरू कति मरेका छन् कति व्यक्तिका लासहरू चाहिँ त्यसमा पनि गएका छन् होइन त्यस्ता मृत जनावरहरू अथवा त्यस्ता लासहरूबाट सृजित दुर्गन्ध त्यसमा रोगहरू पनि आउन थाल्छ छ त्यस्ता छाला सम्बन्धी समस्याहरू आँखा सम्बन्धी समस्याहरू पर्न सक्दछ र मुख्य
4: संयन्त्रहरूका लागि चाहिँ अब प्राथमिक हिसाबले चाहिँ स्वास्थ्यको दृष्टिकोणले अब हामी कतिको चाहिँ त्यहाँ मजबुत भएर उपस्थित जनाउन सक्छौँ अहिले
3: हजुर यो चाहिँ मैले यहाँलाई निवेदन गरेँ कि यो के भने यो फ्ल्यास फ्लड भएको हुनाले तात्कालिक रूपमा नै चोटपटकै कारणले गर्दा कति व्यक्तिहरूलाई त दुर्भाग्यपूर्ण किसिमले अब चाहिँ उहाँहरूको अकाल मृत्यु पनि भइसक्यो तर त्यसबाहेक चाहिँ मुख्य त अहिले तात्कालिक भनेको चाहिँ चोटपटक नै कुरा हो चोटपटक र थुनिनी अथवा कुनै ठाउँमा चाहिँ एउटा कुनै टनलमा अथवा कुनै ठाउँमा चाहिँ उद्धारको पर्खामा रहने आवश्यक पर्ने जीवन धान्नको लागि आवश्यक पर्ने वस्तुहरूको अभावमा चाहिँ तड्पिएर बस्ने अवस्था छ होइन एउटा त्यो मूल अवस्था हो भनेको के भने तात्कालिक इमर्जेन्सी जुन रिलिफ भन्छौँ नि हामी आकस्मिक उद्धार त्यो भयो दोस्रो पक्ष भनेको चाहिँ चोटपटक लागेका मान्छेहरूको चाहिँ उद्धार गर्ने उपचार गर्ने त्यो दोस्रो पक्ष हो तेस्रो पक्ष भनेको चाहिँ जुन यहाँ लागि मैले भने त्यो फर्स्ट यो फ्ल्यास फ्लडको कारणले गर्दा सृजित पानीको प्रदूषण खाने पदार्थ प्रदूषण वातावरण प्रदूषणले गर्दाखेरि पनि शीत हुने रोगका समस्याहरू भयो त्यो केही हप्तामा जस्तो चाहिँ अहिले 5 दिन 7 दिन आएर त्यो सहज देखिन्छ त्यसले गर्दाखेरि त्यसको लागि पनि कम्तीमा पनि यो शुद्ध पानी खानाहरू पानीको व्यवस्था हुनु पर्यो र चाहिँ व्यक्तिहरूलाई चाहिँ सकभर यस्तो अहिले मैले देखिरहेको छु दुःख लाग्दछ होइन अनेक खोलाहरूमा बगिरहेका लासहरू सँगसँगै विभिन्न वस्तुहरू भइरहेका छन् त्यसले टिप्न जाने चाहिँ त्यहाँबाट त्यो ग्यास सिलिन्डरहरूदेखि लिएर कुनै काम लाग्ने वस्तु देखेपछि चाहिँ टिप्न जाने ग्यासलाई जोखिममा लिएर हो त्यस्तो प्रवृत्ति पनि वास्तव एकदम नै हानिकारक नै छ त्यो कुराबाट पनि नागरिकहरू सचेत हुनु पर्यो त्यस्तै प्रकारले सुरक्षा संयन्त्रहरू तिनलाई त्यो कामबाट चाहिँ बचाउनु पर्यो होइन त्यो साथसाथै चाहिँ नि त्यसबाट सिर्जित हुन सक्ने कुराहरू पनि छन् अब त्यसै गर्दाखेरि सबै तात्कालिक रूपमा गर्नुपर्ने उद्धार तात्कालिक रूपमा गर्नुपर्ने उपचार र दीर्घकालीन रूपमा यसरी सिर्जित हुन सक्ने रोगहरू यो तिनटै कुरालाई चाहिँ हामीले सँगसँगै लिएर जानु पर्दछ र म फेरि त्यो क्षेत्रमा काम गरेर कुनै बेलामा रसुवाको डाँडा गाउँमा म डेढ वर्ष बसेको थिएँ र मैले देखेको छु त्यहाँ पटक पटक चाहिँ प्रचण्ड बहाव भएको हुनाले पटक पटक पहिरोहरू गइरहने किसानहरूका चाहिँ खेतीबाली नष्ट हुने र मैले देखेकै हो पहिला पनि तर के भने यो चाहिँ अहिले भनेको विनाशकारी अर्कै खालको छ नि यो त एकदम विनाशकारी विस्फोटक भइदिएको हुनाले ठुलो यसको चाहिँ अहिलेसम्म ऐतिहासिक रूपमा नै लाग्छ कि ठुलो विनाश यसले चाहिँ ठुलो क्षति पुऱ्याएको छ यो फरक खालको हो र आगामी दिन यसो नहोस् भन्नका लागि म त भन्छु अब चाहिँ सरकारले जुन किसिमको यो घटनाहरू घटेको छ नेपालमा विपत्ति यसबाट पाठ सिकेर अब बस्ती विकास कसरी मानवको चाहिँ सुरक्षा गर्ने त कसरी चाहिँ नदीका किनारमा रहेका बस्तीहरूलाई बाहिरका नागरिकहरूको जीवन कसरी सुरक्षा गर्ने यस्ता घटनाहरू पटक पटक घटिरहन्छन् भनेदेखि चाहिँ तिनलाई कसरी चाहिँ वासस्थान यसो बस्ती विकासमा ध्यान दिने त्यतातिरमा ध्यान दिनुपर्छ भन्ने मैले यहाँको लोकप्रिय रेडियो मार्फत म उजागर गर्न चाहन्छु।
4: हस् ढुङ्गीलाल सर, यहाँको महत्वपूर्ण सुझाव र समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
3: हस् धन्यवाद।
4: उहाँ चिकित्सक ढुण्डिराज पौडेल। आधुनिक श्रोता नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं
2: आईएमई गरौं क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घामनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपैयाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: रेडियो एनआरएन 99.1

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 8 बज्यो।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust.
1: BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: को सन्दर्भमा भन्दाखेरि चाहिँ मास मुङ चना बकुल्ला भटमा सिमी बोडी गहत केराउ जस्तै चाहिँ यहाँ त्यो गरिन्छ भने विशेष ठाउँ अनुसार चाहिँ विभिन्न बालीहरूका जति पनि लेगुम छन् त्यो मिसाएर चाहिँ खाने चलन छ। यो मुख्य गरी एउटा त हामीमा भरपूर पोषण छैन, त्यो पोषणको लागि पनि यो धेरै महत्त्वपूर्ण छ। अर्को चाहिँ हामी धेरै मान्छेहरू कोही शाकाहारी हुनुहुन्छ भने बेला हामी मासु खान पनि सक्दैनौँ, त्यसको सबै चाहिँ चिजहरू चाहिँ यो गेडागुडीबाट पाइने हो। र चाहिँ यो गेडागुडीमा अझ चाहिँ त्यसलाई चाहिँ हामी यो गेडागुडी दाल मात्रै नखाएर यसलाई चाहिँ भिजाएर अङ्कुरण गराइन्छ है। त्यो अङ्कुरण गर्ने भनेको भन्दाखेरि यो डाइजेस्ट सिस्टम हाम्रो चाहिँ पाचन शक्ति पनि एकदम बलियो गराउने र चाहिँ त्यसमा चाहिँ त्यसमा भएका न्युट्रिएन्टहरू कसैलाई चाहिँ कोही रोगीले जस्तै चाहिँ मानौँ चाहिँ यो युरिक एसिड भएकोले दालबाली खानुहुन्न भन्ने छ, तर त्यो चाहिँ अङ्कुरण गरेको चिजहरू खान मिल्छ र त्यसले चाहिँ ब्रेक गरिदिन्छ त्यो चाहिँ न्युट्रिएन्टहरूलाई। त्यसले गर्दा त्यो एउटा चाहिँ न्युट्रिएन्टको सप्लाई भयो। अर्को चाहिँ त्यो चाहिँ एउटा बालीले मात्रै चाहिँ त्यसको चाहिँ पोषण नहुन सक्छ। हामी किन भन्दाखेरि त्यस्तो हाम्रो चाहिँ कल्चर छैन नि त खाने चिज। त्यसले गर्दा एक दिन भए पनि हामीले चाहिँ यी बालीहरूलाई चाहिँ मिसाएर खान सक्यौँ भने चाहिँ तिनीहरूबाट चाहिँ विभिन्न बालीहरूबाट आउने चाहिँ पोषणहरू जस्तै प्रोटिन यो कार्बोहाइड्रेटदेखि लिएर मिनरल्सहरू भयो भिटामिनहरू तिन सबै माइक्रोन्युट्रिएन्टहरू पनि उपलब्ध हुने भएको भएर त्यसको मान्यता के छ भने वर्षभरिलाई नै त्यो न्युट्रिएन्ट पुग्छ भन्ने किसिमले चाहिँ यो चाहिँ पहिलादेखिको चलन हो। र चाहिँ त्यसमा चाहिँ अब यो हाम्रो कृषिसित जोडिएको छ, यो बढी फेरि कृषिमा पनि रहिथाने बालीहरू मुख्य गरी यी सबै चाहिँ गाउँमा उपलब्ध छन् र प्रत्येक किसानले चाहिँ आफ्नो घरमा लगाउनु भएको छ। यसको चाहिँ मुख्य भनेको चाहिँ यो संरक्षण पनि होस् र चाहिँ यो खेतबारीमा लगायो भने त्यसले चाहिँ माटोलाई पनि उर्वरा शक्ति प्रदान गरिदिन्छ, किनभने यसले चाहिँ यो वायुमण्डलमा भएको चाहिँ यो नाइट्रोजनलाई फिक्सेसन गरेर चाहिँ यसले चाहिँ त्यो एउटा माटोलाई चाहिँ सुशुद्धिकरण गराउन सक्ने भयो, त्यसलाई चाहिँ उर्वरा कायम राख्न सक्ने भयो। किन भन्दाखेरि हामीले चाहिँ यति बाली छ भने चाहिँ उहाँहरूले चाहिँ प्रत्येक वर्ष लगाउनुपर्छ, किनभने यो लोप भएर पनि जाँदैन। त्यसले गर्दाखेरि यो हिसाबले पनि यो जनै पूर्णिमामा यसको चाहिँ बढी महत्त्व भएको चाहिँ छ।
5: तपाईँले महत्त्वका रूपमा चाहिँ जोड्नुभयो आजको दिन जुन क्वाँटी खा भनेर क्वाँटी खाने गरिन्छ, नौ थरीका गेडागुडी चना मुगी बोडी मास भटमास राजमा सिमी मस्याङ लगायत यी गेडागुडीको चाहिँ एउटा मिश्रण भयो, पोषणको हिसाबले चाहिँ पोसिलो परिकार तपाईँले जोडिहाल्नुभयो। अनि खानाको कुरा जोड्ने हो भने हाम्रो धेरै जसोको बुझाइ चाहिँ दाल भात हो भन्ने नै छ, खास गरी यो विविधीकरणलाई चाडपर्व समेतले चाहिँ जोड दिएका छन्। हाम्रो परम्परागत जुन चाडपर्व जोडिएको छ, यस्तै अरू पर्वहरूले चाहिँ कसरी यी चिजहरू रैथाने बालीहरू जोडिएका विषयलाई चाहिँ प्राथमिकतामा राख्ने गरेका छन् अथवा दिने गरेका छन्?
4: यो एकदम महत्वपूर्ण कुराहरू हो। यो चाहिँ हामी जुन हाम्रो दाल भात भन्छौँ नि, यो भनेको चाहिँ पहिलादेखि हामीसित उपलब्ध यही नै थियो। हामीसित जमिनहरू सिँचाइ छैन, हिउँदमा त्यसले गर्दाखेरि चाहिँ उत्पादन गर्न गाह्रो थियो, तरकारीहरू हरियो तरकारीहरू, त्यसले गर्दाखेरि यो त हाम्रो चाहिँ बर्खै धेरै जसो चाहिँ यो दाल बालीहरू चाहिँ बर्खै सिजनमा हुने र चाहिँ इन्टरक्रपिङको रूपमा चाहिँ अरू बालीसित मिश्रित गरेर पनि लगाउन सकिने बाली भयो र चाहिँ यसलाई चाहिँ सजिलो छ। फेरि यसलाई चाहिँ खासै चाहिँ त्यस्तो विशेष किसिमको चाहिँ गर्नु पर्दैन, यो चाहिँ मार्जिनल भनेको त्यो चाहिँ फाइलिएको जमिनमा पनि हुने र कुनै बालीको अन्तर्बालीको रूपमा पनि लगाउन सकिने भएको भएर यसलाई चाहिँ त्यो महत्त्वको रूपमा हेरिएको छ। र चाहिँ त्यो उपलब्ध हुने भएर चाहिँ हामीले चाहिँ के भन्दाखेरि दाल र भात अनिवार्य रूपमा भयो भने त अरू नभए पनि खासै फरक पर्दैन भनेर पहिल्यैदेखि जसरी चाहिँ अब हाम्रो मासु खाने चलन त पछाडि बढ्दै गएको, त्यहाँभन्दा अगाडि चाहिँ मासु खाने चलन त खासै थिएन। हामीले चाहिँ मुख्य गरी चाडपर्वमा मात्रै मासु खान्थ्यौँ भने त्यसको चाहिँ अल्टरनेटिभमा चाहिँ यसको अलावामा चाहिँ यो उसले चाहिँ यो जति पनि गेडागुडी छ दालबाली छ यिनीहरूले चाहिँ त्यो सब्स्टिट्युट चाहिँ त्यो शरीरलाई पाउने तत्त्वहरू सबै चाहिँ यो दालबालीबाट हुन्थ्यो। त्यसले गर्दाखेरि चाहिँ पहिल्यै चाहिँ हामी कहाँ चाहिँ अनिवार्य रूपमा प्राय सबै घरमा चाहिँ पकाउँदाखेरि चाहिँ दाल अनिवार्य पकाएर त्यसलाई चाहिँ भातसित चाहिँ सँगै खाने चलन चाहिँ बढी पहिलेदेखि नै परम्परागत रूपमै आगो हो र त्यसले गर्दाखेरि मुख्य चाहिँ हाम्रो चाहिँ शरीरमा चाहिने जति पनि तत्त्व छ त्यो चाहिँ यो सबै चाहिँ यो गेडागुडीबाट चाहिँ उपलब्ध हुने गरेको छ।
5: उसो भए डाक्टर भट्टराईज्यू, यी गेडागुडी फलाउन चाहिँ किसानको अभ्यास के छ त?
4: यसमा चाहिँ किसानको अभ्यासमा चाहिँ किसानहरूले चाहिँ कसैले चाहिँ अब त्यही मात्रै बाली लगाउनुहुन्छ, कसैले घुसुवा बालीको रूपमा लगाउनुहुन्छ, तर चाहिँ धेरैजसो किसानहरूले अहिलेको पनि कल्चर के छ भन्दा सबै जति पनि मैले अहिले नौ बाली भने यी सबै बालीहरू चाहिँ उहाँहरूले चाहिँ लगाउनु र बाह्रै मास कोही हिउँदमा हुनेछन् भने कोही बर्खे बालीको रूपमा हुनेछन्। त्यसले गर्दा यी बालीहरू चाहिँ उहाँहरूले चाहिँ लगाउँदै आउनु भएको छ। एउटा त उहाँहरूले चाहिँ माटो सुधारको लागि पनि लगाउनु भएको छ किनभने त्यसको उर्वरा शक्ति त्यसले कायम गर्छ। अर्को कुरो चाहिँ उहाँहरूलाई चाहिँ आफूले चाहिँ बाह्रै मास खानको लागि पनि त्यो दालहरू चाहिँ उहाँहरूले चाहिँ मिसाएर खाने चलन छ, त्यसको लागि पनि उहाँहरूले चाहिँ बचाएर राख्नु भएको छ, लाउनु भएको छ र उहाँहरूसित अहिलेसम्म चाहिँ धेरै जसो चाहिँ बालीहरू चाहिँ यो दाल बालीका चाहिँ रैथाने बालीहरू हुन्। यिनको धेरै महत्त्व छ र राष्ट्रिय जिनब्याङ्कले पनि रैथाने बालीहरू करिब हामीसित चाहिँ 5,000 हारिमा रैथाने विभिन्न यो दाल बालीका जातहरू चाहिँ यहाँ संरक्षण भएर राखेको छ र हामीले चाहिँ अझै चाहिँ यसमा के गरिरहेका छौँ भने चाहिँ यहाँ ल्याइ सकेका जातहरूलाई चाहिँ यसलाई चाहिँ चारित्रिक चित्रण गरेर त्यसमा भएका उत्कृष्ट लाइनहरूलाई चाहिँ अलि धेरै फल्ने चिजहरू कोही रोग किरा सहन सक्ने होला अहिले हामी फिल्डमा पनि बाहिर नि देख्न सक्छौँ त्यो सबै लगाएर चाहिँ हामी सिलेक्सन गरेका छौँ ताकि त्यो सिलेक्सन गरेर एउटा हामी किसानलाई पनि हस्तान्तरण गर्छौँ अर्को चाहिँ हामी हाम्रो जो ब्रिडरहरू हुनुहुन्छ जो यस सम्बन्धी रिसर्च गर्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ हामी उपलब्ध गराउँछौँ। अहिले पनि हामी यो कृषि क्याम्पसदेखि लिएर हाम्रै नारको स्टेसनहरूमा चाहिँ यहाँबाट चाहिँ हामी उपलब्ध गराएका छौँ। प्रत्येक वर्ष चाहिँ उहाँहरूलाई चाहिँ हामी यहाँबाट आएका उत्कृष्ट लाइनहरूलाई चाहिँ हामी चाहिँ उपलब्ध गराउँदै आएका छौँ।
5: भनेपछि समग्रमा बुझौँ, क्वाँटी भनेर खाइने जुन नौ प्रकारको चाहिँ दालजन्य गेडागुडीहरू छन् यी हाम्रा रैथाने बाली हुन्।
4: यी सबै रैथाने बाली हुन्। अब चाहिँ आएर कुनै जातहरू चाहिँ अहिले विकासी पनि भएको छन् तर चाहिँ उहाँहरूले चाहिँ अझै चाहिँ यो विकासी जातभन्दा रैथाने बालीमा चाहिँ बढी पोषक तत्त्व पाइने भएको भएर उहाँहरूले चाहिँ रैथाने बालीलाई नै खोजी चाहिँ यो क्वाँटीको रूपमा चाहिँ प्रयोग गर्ने चलन छ।
5: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज कुराकानीमा हामीसँग हुनुहुन्छ रैथाने बालीका विज्ञ डाक्टर मुकुन्द भट्टराई, उहाँ राष्ट्रिय जिन बैङ्कका सूचना अधिकारी पनि हुनुहुन्छ। आज हामीले खास गरी दालजन्य रैथाने बाली केन्द्रित रहेर कुराकानी जोडिरहेका छौं। अहिले किसानहरूले पनि गुनासो गर्ने र राष्ट्रिय एउटा चिन्ताको विषय पनि छ, विभिन्न चाहिँ बिउहरू संकटमा पर्न थाले, त्यसमा चाहिँ रैथाने बिउ नै जोड्न खोजिएको होला। संकट कति चुनौतीपूर्ण छ, साँच्चै गम्भीर हो कि अरू पनि छ?
4: यो साँच्चै चाहिँ तपाईँले एकदम राम्रो कुराहरू ल्याउनु भयो। यो चाहिँ एकदमै सङ्कटको अवस्थामा परिरहेको अवस्था छ। एउटा त जति पनि हाम्रा युवाहरू जति पनि हुनुहुन्छ उहाँहरू चाहिँ विदेश पलायन हुने त्यो हिसाबले पनि गाउँमा खेती गर्न छोडेको अवस्था छ। अर्को चाहिँ यो जुन मुख्य गरी मध्य पहाड र चाहिँ यो तराईको चाहिँ जङ्गलको छेउछाउमा यो चाहिँ बाँदर बँदेल र चाहिँ यो नीलगाई मुख्य गरी चाहिँ पहाडको उसमा बाँदर र बँदेल र चाहिँ तराईमा चाहिँ बाँदर र चाहिँ नीलगाईको आतंकले गर्दाखेरि यो खेतीहरू चाहिँ अहिले घट्दै गएको छ। किनभन्दा यो घट्दै यस्तै तरिकाले यो घट्दै गयो भने एकदमै सङ्कट अवस्थामा पुग्ने र हाम्रा रैथाने बालीहरू हामी अहिले पनि राष्ट्रिय जिनब्याङ्कले सबै ठाउँबाट कलेक्सन सङ्कलन गरेर यहाँ ल्याएको अवस्था छैन र हामी अझै पनि दूर दराजका चाहिँ हाम्रा जति पनि दुर्गम एरिया छन् त्यो ठाउँबाट चाहिँ सङ्कलन गर्न पनि आवश्यक छ र चाहिँ त्यो चाहिँ निरन्तर चलि पनि रहेको छ। त्यसले गर्दाखेरि यी बालीहरूलाई चाहिँ संरक्षण गर्न एकदम जरुरी छ र चाहिँ हामी संरक्षण गरेर त्यसलाई उपयोग कसरी गर्ने र चाहिँ किसान माझलाई चाहिँ त्यसका चाहिँ जातहरू कसरी पुर्याउने त्यसमा चाहिँ हामी लागि पर्नुपर्ने पनि छ। त्यसले गर्दाखेरि यी समस्याहरूलाई चाहिँ चुनौतीको रूपमा हामी लिएर अहिलेसम्म लिएका छौँ।
5: यहीँनिर जोडौँ, विगतको अभ्यास हेर्ने हो भने किसान आफ्नै चाहिँ परम्परागत शैली बिउ जोगाउने त्यसै गरी चाहिँ ऐँचो पैँचोको चाहिँ अभ्यास पनि थियो विगतमा चाहिँ त्यसरी पनि संरक्षण हुन्थ्यो तर अहिले यो क्रमहरू चाहिँ घट्दै घट्दै गयो, यसका कारणहरू केही छन् त?
4: यो चाहिँ पहिला परम्परागत खेती उसमा लाइनमा चाहिँ सबै मान्छेहरूले चाहिँ ऐँचो पैँचो गरेर चाहिँ उहाँहरूले चाहिँ त्यो साटासाट गर्नुहुन्थ्यो। एउटा बिउ पनि एउटा घरमा भएन भने अर्को घरबाट लाने त्यस्तो चलन थियो भने अहिले जति पनि विकासका मरणहरू आइरहे त्यसले गर्दाखेरि चाहिँ हामी त्यसबाट चाहिँ अलिकति चाहिँ वञ्चित भएर चाहिँ सबैको चाहिँ रोजाई के भन्दाखेरि एग्रोबेडमा गएपछि सबै बिउहरू पाइन्छ भनेर घरमा नराख्ने त्यो समस्याले गर्दाखेरि अहिले चाहिँ ऐँचो पैँचो धेरै कम भएको पाइन्छ। अहिले पनि दुर्गम एरियामा चाहिँ गाउँघरमा अहिले पनि पहाडका मुख्य गरी पहाडहरूका एरियामा उच्च पहाडमा चाहिँ अहिले पनि ऐँचो पैँचो छ तर चाहिँ पहिलाभन्दा यो क्रम घटेको छ। जति ऐँचो पैँचो त्यो चाहिँ परम्परा घट्दै जान्छ त्यति चाहिँ यी बिउहरू सङ्कटमा पर्छन् ताकि सबै चाहिँ मान्छेहरू चाहिँ एग्रोभेटमा निर्भर हुने भएको भएर चाहिँ हाम्रा रैथाने बालीहरू हराउँदै जान्छन्। त्यसले गर्दाखेरि उहाँहरूले चाहिँ त्यो कसैलाई दिनको कोही मान्छेले चाहिँ कसैलाई दिनको लागि पनि त्यो उहाँहरूले जगेडा राख्नु भएको हुन्छ, कोही पनि लिन आएन भने उहाँले चाहिँ त्यो पनि छोड्दै जानुहुन्छ। त्यसले गर्दा जति मान्छेहरू चाहिँ नयाँ नयाँ हाम्रो पुस्ता आउनु भएको छ त्यो पुस्ताले चाहिँ पुरानो चाहिँ त्यो हस्तान्तरण हुनुपर्ने हो, त्यो हस्तान्तरण नभएको भएर यो ऐँचो पैँचो पनि अहिले चाहिँ धेरै पहिलाभन्दा घट्दै गएको अवस्था छ।
5: तपाईँले भने जस्तै घट्दै जानु चाहिँ एउटा कुरा रह्यो, बिउको चाहिँ बुझाइ किसानहरूको चाहिँ के छ भन्दा उन्नत र रैथाने जात यसको चाहिँ उत्पादनमा चाहिँ फरक छ भन्ने बुझाइले पनि बिउहरू हाम्रा रैथाने बिउहरू चाहिँ सङ्कटमा परेका हुन् कि भन्ने लाग्न सक्छ, यो बुझाइ चाहिँ के हो?
4: यो बुझाइमा चाहिँ उहाँहरूको चाहिँ बुझाइमा के छ भने यो विकासी जातहरू बढी फल्छ र हाइब्रिडहरू चाहिँ बढी फल्छ भन्ने छ। तर त्योभन्दा बढी महत्त्व के छ भने रैथाने बालीहरू चाहिँ खानको लागि एकदम स्वादिष्ट छन् र यिनीहरूले चाहिँ कहिले पनि धोका दिँदैनन्। हामी त्यो हिसाबले भन्छौँ कि विकासी जात हाइब्रिडहरूले चाहिँ कहिलेकाहीँ नफल्ने पनि अवस्था छ र किसानहरूले चाहिँ कुनै ठाउँमा कोसा नै नलागेको अवस्था पनि भेटाउनुहुन्छ, तर रैथानेमा कहिले पनि त्यो समस्या छैन। र अर्को चाहिँ सुक्खा सहन सक्ने जातहरू चाहिँ यो चाहिँ त्यो रैथाने बालीमा छ, चिसो सहन सक्ने त्यो रैथाने बालीमा छ। जस्तै हामी चाहिँ त्यो रैथाने बालीहरू जुम्ली यो सिमी भनेर कति प्रख्यात छ होइन, त्यस्तै चाहिँ अरू अरू ठाउँको पनि छ। जस्तै मासहरू कति प्रख्यात छ, यो चाहिँ गोर्खातिरको मासहरू चाहिँ मान्छेले चाहिँ खोजी खोजी खान्छ भने त्यो किसिमले चाहिँ सबै रैथाने बालीहरू हुन्। त्यसले गर्दाखेरि चाहिँ यो रैथाने बालीमा उत्पादन थोरै कम होला, तर चाहिँ महत्त्वको हिसाबले र चाहिँ भिटामिन प्रोटिनको हिसाबले चाहिँ त्यो चाहिँ विकासै भन्दा यसमा चाहिँ बढी पाइएको पाइन्छ। र चाहिँ त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ यो जति पनि जातहरू विकासी ल्याउनुहुन्छ उहाँहरूले एक दुई वर्ष लगाउनुहुन्छ, त्यसपछि छोडेर फेरि रैथानेमा फर्केको पनि अवस्था छ। त्यसले गर्दा त्यो दुई तिन वर्षमा पनि के भन्दा रैथाने मासिसकेको हुन्छ, त्यसले गर्दा त्यो सङ्कटको अवस्था छ। र चाहिँ यो चाहिँ हामी के भन्छौँ भने यो बढी चाहिँ उन्नत जातका बिउहरू नलाउने होइन लाउने हो, त्यसको साथसाथै चाहिँ रैथाने बालीहरू पनि लगाउनु भयो भने हामी कहिले पनि त्यो चाहिँ हाम्रो उत्पादनमा उनीहरूले कहिले पनि धोका दिन्नन् र चाहिँ खानको लागि पनि बढी महत्त्व छ र चाहिँ फेरि यिनीहरूको मूल्य पनि बढी छ। त्यसले गर्दाखेरि चाहिँ उहाँहरूको सोचाइ मात्रै नै के हो भन्दाखेरि यो विकासी जात लगायो भने धेरै फल्छ भन्ने हो, तर त्यसको चाहिँ भन्दा मूल्यको हिसाबले पनि बढी भएको भएर त्यति धेरै चाहिँ त्यो अन्तर चाहिँ म देख्दिनँ।
5: यो विषयमा हामी पछि पनि कुराकानीमा जोडौँला। आज जनै पूर्णिमाको दिन विशेष गरी घर घरमा क्वाँटी खाने चलन छ, क्वाँटी जसलाई चाहिँ हामीले पोसिलो परिकारका रूपमा पनि बुझ्ने गर्छौं, नौ थरी गेडागुडी, यी गेडागुडीको चाहिँ अवस्था के छ, रैथाने बालीहरू हुन् दलहन जन्ने बाली भनेर चाहिँ तपाईँले जोड्नुभयो, खास गरी यी दलहन जन्ने बालीमा चाहिँ विगतदेखि अहिलेसम्म हामीले के गुमायौँ?
4: यी रैथाने जति पनि दलहन बालीहरू छ हामीले चाहिँ अहिले चाहिँ धेरै गुमाएको अवस्था छ, किनभने हामीसित सबै चाहिँ यो जुन अहीँ भन्नुभयो चाहिँ विकासी जातहरूमा यी सबैको जातहरूमा चाहिँ विकासी जातहरू अहिले पनि उन्नत जातहरू एकदम कम छन् र चाहिँ कुनै दुई चारवटा बालीमा चाहिँ अलिक धेरै होला, अरू बालीमा धेरै कम छन्। त्यसले गर्दाखेरि यी बालीहरू चाहिँ अहिले हराएको अवस्था र चाहिँ अझै हराउने क्रमको अवस्थामा छन्। त्यसले गर्दाखेरि हामी जति पनि क्वाँटी खानको लागि जस्तै नौ बाली भन्छौँ, त्यो नौ बाली भन्दा पनि अरू धेरै पनि मिसाउन सकिन्छ। त्यसले गर्दा ती बालीहरू चाहिँ अहिले सङ्कटको अवस्थामा छन् र राष्ट्रिय जिनबिङले यसलाई चाहिँ समर्थन गरेर राखेको छ र चाहिँ यसलाई चाहिँ हामी चाहिँ इलाइट लाइन भनेर चाहिँ यसका चाहिँ उत्कृष्ट लाइनहरू पनि हामी छनौट गर्दैछौँ र यसको चाहिँ चारित्रिक चित्रणहरू पनि भइरहेको छ। त्यसले गर्दाखेरि अहिले चाहिँ धेरै ठाउँमा चाहिँ किन क्वाँटी नै पाइँदैन, यो चाहिँ एक दुईवटा मात्रै मिसाएको छ भनेर चाहिँ यो सुपर मार्केटहरूमा पनि अहिले चाहिँ नौ थरीकै मिसाएको नपाइने गुनासो चाहिँ यो चाहिँ उपभोक्ता जो किन्नुहुन्छ उहाँहरूले चाहिँ गरिरहनु भएको छ। त्यसले गर्दाखेरि यो चाहिँ सङ्कटको अवस्था हो र यसलाई चाहिँ हामी रैथाने बालीहरूलाई चाहिँ जोगाउनुपर्छ र यो जोगाएर चाहिँ संरक्षण मात्रै गरेर होइन त्यसलाई उपयोग गर्नेतिर लाइयो भने चाहिँ यो चाहिँ जोगाएर हामी चाहिँ राख्न सक्छौँ।
5: तपाईँले जोगाउने कुरा जोड्नुभयो जस अन्तर्गत चाहिँ जोडिन्छ भविष्यको चाहिँ दिगो खाद्य र पोषण सुरक्षाको कुरा पनि, कसरी जोगाउने? घर घरको दलिन दलिनमा राखेर जोगाउन त सम्भव छैन, किसानले खेती नै गर्नु पर्यो, खेतीलाई पनि पुनरुत्थान गर्नु पर्यो, फेरि खेती गर्नु पर्यो, त्यसमा पनि धेरै खेती गर्नु पर्यो, यस्ता अभ्यासहरू होलान्, जोगाउने चाहिँ कसरी?
4: यो जोगाउने भनेको चाहिँ घरमा दलिनमा घरमा भित्र राखेर जोगाउने भनेको होइन कि, यसलाई चाहिँ यी बालीहरू यति सजिला छन् यो चाहिँ कुनै बालीमा घुसुवा बालीको रूपमा पनि लगाउन सकिन्छ। जस्तै चाहिँ मानौँ धानको आलीमा मास खेती गर्न सकियो, भटमास खेती गर्न सकियो, त्यस्तै चाहिँ विभिन्न यो यिनीहरूलाई चाहिँ छुट्टै जग्गा चाहिन्छ भन्ने छैन, यिनीहरूलाई चाहिँ फाइलिएको जग्गामा पनि यो लगाउन सकियो। र चाहिँ तपाईँले चाहिँ मकै जुन बाली लगाए पनि जस्तै चाहिँ गहुँभित्र केरोहरू लगाउन सकिन्छ, होइन अब चाहिँ जौभित्र चाहिँ मुसुरोहरू लगाएको देख्नुहुन्छ। त्यसले गर्दा यो बाली भनेको चाहिँ प्रत्येक वर्ष चाहिँ आफूसित भएका यी बालीहरूलाई चाहिँ खेतमा लगाएर त्यो खेतमा या बारीमा लगाएर चाहिँ त्यो प्रत्येक वर्ष चाहिँ आफूले खानको लागि पनि भयो र त्यो बिउ जो गरेर फेरि अर्को वर्ष लगाउँदै गएर चाहिँ यसरी चाहिँ संरक्षण पनि हुने भयो, उपयोग पनि हुने भयो र हामीलाई चाहिँ चाहिने किनभने हामी त जसो पनि खानै छ, त्यो खाने चिजलाई चाहिँ हामीले घर घरमा किसानले चाहिँ उत्पादन गरेर आफूले चाहिँ उत्पादन गरेको चाहिँ खानलाई पनि प्रयोग हुन सक्ने भयो, त्यो संरक्षण पनि हुने भयो र यो चाहिँ दीर्घकालीन रूपमा यसरी भयो भने यसको अलावा चाहिँ माटो पनि फेरि चाहिँ हामी चाहिँ सुधार गर्ने भनेका छौँ। अहिलेको सरकारको पनि राष्ट्रिय नीति नै किन भन्दाखेरि यसलाई चाहिँ अर्ग्यानिक फर्ममा लाने भन्ने छ, त्यो चाहिँ सुधार्नको लागि चाहिँ यसले चाहिँ ठुलो भूमिका खेलेको हुन्छ र यो जोगाउनलाई पनि त्यो चाहिँ त्यसरी चाहिँ उत्पादन गर्यो भने हामी चाहिँ सफल हुन्छौँ।
5: तपाईँले किसानहरूलाई चाहिँ खेती चक्रमा ध्यान दिन चाहिँ आग्रह गर्नुभयो, यो सँगसँगै चाहिँ बिउको बिउ नपाउने जुन समस्या छ, सङ्कट छ, त्यसलाई चाहिँ टार्ने प्रयासहरू पनि भइरहेका छन् भनेर भन्नुभयो। खास गरी जिन बैंक आफैले चाहिँ यो सङ्कट टार्न चाहिँ के गरिरहेको छ त महत्वपूर्ण अभ्यास अन्तर्गत, त्यसमा पनि गेडागुडीतर्फ?
4: यो गेडागुडीतर्फ राष्ट्रिय जिन बैंकले चाहिँ धेरै भूमिका राम्रो गरिरहेको छ। त्यसले गर्दाखेरि हामी त एउटा के गर्छौँ भन्दा संकलन गरेर लिएर आउँछौँ विभिन्न ठाउँबाट,
5: त्यो अभ्यास कस्तो छ?
4: त्यो अभ्यास एउटा त्यो भयो, अर्को चाहिँ कुनै किसानहरूले चाहिँ आफै पनि चाहिँ फोन गरेर चाहिँ यहाँ ल्याएर चाहिँ मसित यो बाली छ, रैथाने बाली छ, त्यो चाहिँ संरक्षणको लागि म पठाउँछु भनेर उहाँहरूले पनि लिएर आउनुहुन्छ। त्यो लिइसकेपछि हामी यहाँ चाहिँ यो चाहिँ यसको चारित्रिक चित्रण गरेर यसका चाहिँ उत्कृष्ट जातहरू हामी छनौट गर्छौँ। त्यो छनौट गरेका जातहरूलाई हामीले चाहिँ विभिन्न माध्यमबाट हामीको फेसबुक भयो, वेबसाइट भयो, त्यो र चाहिँ विभिन्न सङ्घ संस्थाहरूलाई चाहिँ पत्रचार गरेर ल है हामीसित चाहिँ यो दलन बालीको चाहिँ यो उत्कृष्ट लाइनहरू छ, त्यो लाइनहरू चाहिँ तपाईँहरूले चाहिँ लगाएर चाहिँ किसानलाई बाँड्नुहोस् या चाहिँ किसान डाइरेक्ट आउनु भने उहाँहरूलाई चाहिँ हामी स्रोत बिउको रूपमा दिन्छौँ। त्यो दिइसकेपछि उहाँहरूले चाहिँ त्यसैबाट लगाएर चाहिँ फेरि धेरै उत्पादन गर्नुहुन्छ र चाहिँ त्यो चाहिँ उहाँहरूले चाहिँ अरूलाई पनि बिक्री गरेको अवस्था छ। त्यसले गर्दा यो सिस्टमहरू अहिले चाहिँ बढ्दै गएको छ र यो चाहिँ यो अहिले चाहिँ यो किसानले पनि यी जातहरूलाई चाहिँ दर्ता गर्ने सिस्टम भएको भएर चाहिँ विभिन्न ठाउँबाट अहिले पनि दर्ता गर्नको लागि चाहिँ किसानहरू चाहिँ आउनु भएको छ। त्यसले गर्दा यो संरक्षणको रूपमा र चाहिँ उपयोगको रूपमा चाहिँ राष्ट्रिय जिन ब्याङ्कले चाहिँ ठुलो भूमिका खेलेको छ।
5: यसको उद्देश्य चाहिँ के हो महत्त्वपूर्ण?
4: यसको महत्त्वपूर्ण उद्देश्य भनेको चाहिँ खास त चाहिँ यो खानको लागि जुन हामी दाल र भात खाने भन्छौँ त्यो दालको रूपमा चाहिँ यो सबै चाहिँ गेडागुडी पर्ने भयो एउटा। अर्को चाहिँ यो चाहिँ माटो पनि उर्वरा चाहिँ त्यो चाहिँ बचाइराख्नको लागि त्यो पनि सपोर्ट हुने भयो। त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ मुख्य चाहिँ खानको लागि र हामीले चाहिँ हाम्रो शरीरलाई चाहिने आवश्यक तत्त्वहरू छन्, जुन तत्त्वहरू चाहिँ सबै किसिमको तत्त्वहरू चाहिँ यो चाहिँ गेडागुडीमा पाइने भएको भएर दलन बाली चाहिँ प्रत्येक दिन हामी यता खानलाई पनि भयो र हाम्रो चाहिँ पोषण सुरक्षाको लागि पनि त्यसले चाहिँ हामीलाई चाहिँ त्यो उपलब्ध गराउने भयो। अर्को चाहिँ हामीले चाहिँ बिक्री वितरण गरेर पनि त्यसको आम्दानी पनि राम्रो छ किसानको, फेरि त्यसले गर्दा उहाँहरूले चाहिँ बेचेर आम्दानी पनि लिन सक्ने अवस्था छ, राम्रो आम्दानी आउँछ। अहिले चाहिँ एक पाथी मासुको चाहिँ 700-800 रुपियाँ किलो छ भने त त्यो त राम्रो आम्दानी हो नि त। त्यसले गर्दाखेरि यसलाई चाहिँ कुनै स्पेसल प्रकारले लगाउनु पनि छैन पर्दैन, मकैभित्र तपाईँले चाहिँ लगाए पनि छ, यता चाहिँ धान बालीको चाहिँ आलीमा लगाउनु सक्नु, फाइलिएको बगरहरूमा लगाउनु पनि सक्नुहुने भयो। त्यसले गर्दाखेरि चाहिँ फेरि यसलाई पाक्नको लागि पनि धेरै लामो समय पनि चाहिँदैन, त्यसले गर्दा छोटो समयमा चाहिँ टिप्न सकिने भयो। अर्को फेरि हरियो कोसाको रूपमा पनि खान सकिन्छ, हामी तरकारीको रूपमा खान सकिन्छ, फेरि त्यो मात्रै होइन उसिनेर खान सक्नुहुन्छ तपाईँले। त्यसले गर्दा हरेक चिजलाई चाहिँ हामी चाहिँ यो चाहिँ त्यो दलन बालीलाई चाहिँ उपयोग र संरक्षण गर्ने भएको भएर चाहिँ यो चाहिँ एकदम महत्त्वपूर्ण छ र चाहिँ हामी राष्ट्रिय जिन ब्याङ्कले के भन्न चाहन्छौँ भने हामी प्रत्येक घरले चाहिँ यी नौबाली होइन चाहिँ हामीसित जति पनि ल्याएको हुन्छ तिनी लगाउनुहोस् र चाहिँ त्यसले चाहिँ गर्दाखेरि तपाईँहरूको चाहिँ एउटा चाहिँ पोषणको सुरक्षा हुने भयो, अर्को चाहिँ बढी लगाउनु भयो भने त्यो बिक्री गरेर आम्दानी पनि हुन सक्ने भयो। त्यसले गर्दा अर्को चाहिँ माटो सुधारको लागि त यो अनिवार्य छ, त्यसले गर्दाखेरि माटो सुधारको लागि पनि यो चाहिँ उपलब्ध तपाईँहरूको चाहिँ खेतबारीमै उपलब्ध हुने भएको भएर यसलाई चाहिँ संरक्षण प्लस उपयोग गर्नको लागि राष्ट्रिय जिन ब्याङ्कले चाहिँ उहाँहरूलाई चाहिँ अनुरोध गर्दछ।
5: कुराकानीमा हुनुहुन्छ डाक्टर मुकुन्द भट्टराई, उहाँ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र अर्थात् राष्ट्रिय जिन ब्याङ्कका सूचना अधिकारी पनि हुनुहुन्छ। तपाईँले किसानलाई चाहिँ उत्पादनमा जोडिन आग्रह गर्दै गर्दाखेरि कतिपय अवस्थामा तराईको मुसुरो त्यसले चाहिँ भाउ नपाउने अथवा किसानले चाहिँ नोक्सानी बिहोर्नुपर्ने अवस्था, कतिपय चाहिँ कर्णालीको चाहिँ तपाईँ सिमी रैथाने सिमी भनेर चाहिँ त्यसले चाहिँ बजार पाउन नसकेका गुनासाहरू पनि सुन्ने गरिन्छन्। भलै काठमाडौँमा चाहिँ त्यसको उच्च होला, भाव चाहिँ अलि धेरै चाहिँ होला। जिन बैङ्क त्यस्ता किसानहरूसँग जोडिएको छ?
4: हामी राष्ट्रिय जिन बैङ्क त्यस्ता किसानहरूसित हामी जोडेर समन्वय पनि गरेका छौँ र चाहिँ यसको चाहिँ बजारीकरणको लागि हामीले चाहिँ त्यो एउटा नेटवर्किङ जुन रैथाने हाट बजारहरू अहिले विभिन्न ठाउँमा लाग्छ त्यसको चाहिँ एउटा उदाहरण पनि हो। र हामी अहिले भर्खरै चाहिँ जस्तै चाहिँ नेपालगञ्जतिरको चिजहरूलाई चाहिँ कसरी बिक्री वितरण गर्ने, किसानहरूले चाहिँ सिधै चाहिँ बजारमा कसरी पहुँच पुर्याउने भनेर हाट बजारहरूलाई चाहिँ त्यसलाई चाहिँ स्थापना गर्नको लागि हामी लाग्छ। अहिले भर्खरै चाहिँ लमजुङमा मध्य नेपालमा पनि चाहिँ हाट बजारहरू सुरु भएको छ। त्यस्तै काठमाडौँमा हेर्नुभयो भने अहिले 4-5 ठाउँ हाट बजारहरू स्थापित भएका छन्। त्यो भनेको चाहिँ उहाँहरूले चाहिँ उत्पादन गरेको चाहिँ चाहे दूर दराजको किसानहरूको हो, त्यो उत्पादन गरेको चिजलाई चाहिँ यहाँ ल्याएर कसरी बिक्री गर्ने र त्यो चाहिँ त्यसको नजिकको क्षेत्रमा चाहिँ सहरी क्षेत्रमा चाहिँ कसरी बिक्री वितरण गर्ने भनेर त्यो नेटवर्किङ चाहिँ हामी त्यो कामहरू पनि अहिले गरेका छौँ। हाम्रो प्रान्त भनेको चाहिँ प्रत्येक जिल्लामा 2-3 हाट बजार हुनुपर्छ। त्यो हाट बजारमा चाहिँ सिधै किसानको पहुँच भएर चाहिँ त्यो किसानले चाहिँ आफ्नो उत्पादन गरेको आफूले खाएर रहेको बाँकी रहेको चिजहरू बेच्न पाउनुपर्छ। किसानहरूको चाहिँ उत्पादन गरेको चिजलाई चाहिँ यसलाई चाहिँ बिक्री वितरणको लागि चाहिँ नेटवर्किङ चाहिँ विभिन्न सुपर मार्केट होला, हाट बजार होला, त्यसलाई चाहिँ समन्वय गरेर चाहिँ हामी अगाडि बढ्नेछौँ।
5: हाट बजारको कुरा जोड्नुभयो, जो जिन बैङ्क चाहिँ किसानसँग पनि छ भनेर भन्नुभयो। किसानका गुनासाहरू सुन्ने त निकायहरू धेरै छन्, तर किसानहरूले प्राथमिकतामा राखेर यही दालजन्ने बालीमा चाहिँ त्यस्ता केही गुनासा चाहिँ गर्ने गर्नु भएको छ, त्यस्तो सुन्नुहुन्छ तपाईँहरू?
4: यो चाहिँ पहिला चाहिँ अलि धेरै थियो र अहिले आएर चाहिँ यो गुनासाहरू चाहिँ कम भएको छन् र उहाँहरू चाहिँ एकदम उत्साहित के हुनुहुन्छ भन्दा हामीले उत्पादन गरेको चिजहरू चाहिँ अहिले आफै पनि त्यो चाहिँ किसानले चाहिँ आफै पनि बेच्न पाएको अवस्था छ हाट बजार मार्फत। अर्को चाहिँ सुपर मार्केटहरूमा पनि उहाँहरूले चाहिँ पहुँच पुगेको भएर हामी यो नेटवर्किङमा चाहिँ छौँ कि उनीहरूले चाहिँ उहाँहरूले चाहिँ हामीलाई कुनै ठाउँबाट सोध्नुहुन्छ यो कहाँ बिक्री गरौँ के गर्नु भन्नुहुन्छ र हामीसित जोडिएको चाहिँ फेरि यो चाहिँ सुपर मार्केटहरू यो कोसेली घरहरूले चाहिँ हामीले चाहिँ रैथाने बाली कहाँ पाउन सक्छौँ तपाईँहरूलाई चाहिँ थाहा छ त्यो चाहिँ नेटवर्किङ दिनुहोस् त्यो चाहिँ सम्पर्क दिनुहोस् हामी चाहिँ त्यहाँबाट ल्याएर उत्पादन गरेको चिजलाई बिक्री गर्छौँ र उचित मूल्य चाहिँ किसानलाई पनि दिन्छौँ भनेर चाहिँ उहाँहरूले भनेको अवस्था भएको भएर अहिले चाहिँ त्यो गुनासाहरू चाहिँ घट्ने क्रममा भएको भएर अहिले चाहिँ त्यति त्यो चाहिँ उत्पादन गरेको चिज बिक्री नहोला भन्ने समस्या चाहिँ छैन।
5: डाक्टर भट्टराईज्यू, हाट बजारको जुन उद्देश्य छ त्यो उद्देश्य अनुसार चाहिँ काम हुन सकेको होला अथवा नसकेको होला, खास यसको उद्देश्य के हो?
4: यो हाट बजारको मुख्य उद्देश्य भनेको चाहिँ जसले उत्पादन गर्नुहुन्छ त्यो किसानले चाहिँ आफूसित उत्पादन गरेको चिजलाई चाहिँ सिधै बजारमा ल्याएर चाहिँ बेच्न पाउने एउटा अधिकार हो उहाँहरूको। त्यो चाहिँ त्यसको लागि चाहिँ रैथाने त्यही एरियाको किसानहरू जो उत्पादन गर्नु उहाँहरूले त किन्न पाउनु नि भयो, त्यसले गर्दा एउटा उहाँहरूले किसानले मूल्य पाउने कुराहरू हो धेरै, अर्को चाहिँ उपभोक्ताले चाहिँ सिधै चाहिँ त्यसमा चाहिँ कुनै दलाली चाहिँ त्यो कुनै त्यो बिचको चाहिँ अर्को बिचौलिया हुँदैन, त्यसले गर्दाखेरि त्यो चाहिँ किसानहरूले एउटा किसानले पनि आम्दानी राम्रो पाउने हो अर्को उपभोक्ताले पनि सस्तो पाउने भयो। त्यसले गर्दाखेरि अहिलेको चाहिँ ट्रेन्ड हेर्नुभयो भने विभिन्न ठाउँमा हामीले करिब चाहिँ 15-20 चाहिँ हाट बजारहरू सञ्चालन गरिसकेका छौँ। उहाँहरू चाहिँ एकदम उत्सुक हुनुहुन्छ कि हाट बजारमा चाहिँ बेच्नको लागि चाहिँ, त्यसले गर्दा यस्तो चिज भइसकेपछि दुइटैले चाहिँ मूल्य पाउने भएको भएर चाहिँ उहाँहरू चाहिँ एकदम खुसी हुनुहुन्छ र आफूले चाहिँ उत्पादन गरेको थोरै चिजलाई पनि कहाँ लैयौँ भन्नु परेन, चाहिँ आफूसित जति छ त्यो लगाएर चाहिँ बिक्री गर्नको लागि चाहिँ उहाँहरूले चाहिँ सहजीकरण गर्ने काम राष्ट्रिय जिन बैङ्कले अहिले धेरै ठाउँमा गरिरहेको छ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलित नेपाल सुनिरहनु भएको छ। संकटमा परेका रैथाने दलहन बालीको संरक्षण र उत्पादनको विषयमा जिन बैङ्कका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराईसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
6: एनबीएल अटो लोन
7: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
6: मात्र 5% ब्याज दर, कर्जा अवधि 8 वा 7 वर्षसम्म,
7: सम्पूर्ण शाखाबाट कर्ज प्रवाह हुने,
6: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: कृषि मन्त्र नार्कसँग
6: पस्मा किर्णाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि एक लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले संकटमा परेका रैथाने दलहन बालीको संरक्षण र उत्पादनका विषयमा जिन बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराईसँग कुराकानी गरिरहेका छौं। उहाँसँग फेरि चासो दलहन बालीमा पनि आयातकै भर पर्नुपर्ने अवस्था किन छ?
2: अहिले यसमा तपाईँले भनेका कुरालाई एकदम मनन गर्दै यसमा के छ भने मुख्य गरी चाहिँ यो अहिले किसान अलिकति निराशाजनक भएकै अवस्था छ। किनभने यो वन्यजन्तु कारणले गर्दाखेरि यो बालीहरू चाहिँ उहाँहरूले चाहिँ लगाउन छोडेको अवस्था छ। जहाँ वन्यजन्तुको समस्या छैन उहाँको किसानले मात्रै लगाउनु भएको छ। त्यसले गर्दाखेरि हामीले हरेक ठाउँमा चाहिँ हाम्रो उच्च पहाडदेखि मध्य पहाड तराईसम्म चाहिँ सबै ठाउँमा चाहिँ यो चाहिँ दलहन बाली हुन्छ। त्यसले ती सबै ठाउँमा लगाउनलाई चाहिँ अहिले चाहिँ यो बाँदर बँदेल र निलगाईको समस्याले गर्दाखेरि उहाँहरू चाहिँ त्यो अलिकति चाहिँ त्यो कम भएकै हो। यस्तै कम हुँदै गए पनि आय हाम्रो चाहिँ जति पनि आय छ त्यो चाहिँ अझै बढ्ने हो। तर अब सरकारले सायद अब चाहिँ छिट्टै नै यसको चाहिँ कुनै अब नियमहरू आउला। त्यसले गर्दाखेरि यिनी नियन्त्रण भयो भने चाहिँ यसको चाहिँ त्यो बाहिरबाट आउने क्रमहरू चाहिँ मलाई लाग्छ धेरै रोकिन्छ। र चाहिँ उनी उहाँहरूले चाहिँ अब तराई क्षेत्रमा पनि ठुलो एरिया छ त्यो एरियामा पनि लगाउनु गर्नुभएको छ। र अहिले चाहिँ अझै अर्को चाहिँ फाइदा हामी कहाँ के छ भन्दा जति पनि अब यो क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ यो सुक्खा धेरै पर्छ पानी कम पर्छ भनिन्छ। त्यसले गर्दा यी बालीहरू भनेको सुक्खा सहन सक्ने हुन्। त्यसले गर्दा त्यसै पनि उहाँहरूले चाहिँ लगाएपछि धेरै पानी चार्नु पनि परेन। नपरिसकेपछि यसको उत्पादन बढाउन सकिन्छ। यसलाई चाहिँ अब राष्ट्रिय जिन ब्याङ्क नभएर नेपाल कृषि अनुसन्धान परिषद र चाहिँ कृषि विकास मन्त्रालयले पनि यसको चाहिँ पहलहरू अब यसलाई चाहिँ कसरी यसको उत्पादन बढाउने र चाहिँ यसको आयातलाई कसरी रोक्ने भन्नेतिर चाहिँ छलफल भइरहेछ। सायद चाहिँ यसले चाहिँ केही निकास निकाल्छ जस्तो मलाई लाग्छ।
1: रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई हामीसँग हुनुहुन्छ। हुन त अघि पनि अलिकति कुराहरू आइसकेका छन्। दाल तथा गेडागुडी जन्य चाहिँ रैथाने जातहरू जिन बैंकले चाहिँ तिनको संरक्षण गरिरहेको विषय पनि आइसक्यो। गेडागुडीहरू छन् र लो पनि अवस्थामा पुग्नुका कारणहरू पनि तपाईँले चाहिँ राख्नुभयो। खास गरी जिन बैंकमा सुरक्षित गेडागुडीका बिउहरूलाई किसानको खेतबारीसम्म पुर्याउन चाहिँ चुनौती के हो त?
2: यसको चाहिँ चुनौती भनेको चाहिँ उहाँहरू जुन हामीले यहाँबाट चाहिँ त्यो ल्याएर संरक्षण गरेका छौँ यसका इलाइट लाइनहरू हामीसित थोरै मात्रामा हुन्छ। र चाहिँ त्यो थोरै मात्रामा भएको चिजलाई चाहिँ उहाँहरूले चाहिँ लानको लागि चाहिँ कुनै किसानले त लानुभएको छ। अर्को चाहिँ यसलाई चाहिँ जबसम्म रजिस्टर गर्ने सिस्टम आउँदैन किसानले चाहिँ एउटा किसानले चाहिँ अर्को किसानलाई चाहिँ लिगली रूपमा बेच्न पाउनुहुन्न र चाहिँ कुनै एग्रोभेटले पनि यसलाई चाहिँ बेच्नको लागि अनुमति हुँदैन। त्यसले गर्दा अहिले खण्ड घ अन्तर्गत चाहिँ किसानले पनि त्यो जातहरू दर्ता गर्ने किसान या चाहिँ किसानको समूहले पनि दर्ता गर्ने भएर चाहिँ अहिले केही पाँच छवटा बालीहरू चाहिँ अहिले दर्ता भइसकेका छन्। तिनी बालीहरूलाई चाहिँ रैथाने बालीहरूलाई चाहिँ बिक्री वितरण गर्न र चाहिँ एग्रोभेटमा पनि पाइन सक्ने भयो। अब यदि त्यो दर्ता भएन भने ती जातहरू चाहिँ लिगली रूपमा चाहिँ बेच्न नपाउने भएको भएर चाहिँ त्यो किसानसित नपुगेको हो। त्यसले गर्दाखेरि एउटा किसानले अर्को किसानलाई दिएर त सम्भव छैन। हामी चाहिँ विभिन्न ठाउँमा एउटा गाउँबाट अर्को ठाउँमा त त्यो किसानले त थोरै त लान सक्नुहुन्न। त्यसले गर्दा त्यो एग्रोभेट मार्फत लानुपर्ने हो र चाहिँ कृषि विकासकारले जति पनि हुनुहुन्छ उहाँहरूले लानुपर्ने। तर चाहिँ उहाँहरूको समस्या के छ भन्दा त्यो चाहिँ किन्नलाई चाहिँ त्यो चाहिँ रजिस्टर भएको हुनुपर्छ। रैथाने जातहरू सबै रजिस्टर छैन। त्यसले गर्दाखेरि किसानमा नपुगेको अवस्था यो चाहिँ बिस्तार चाहिँ यसको बढ्दै गएको छ। र यसका चाहिँ इलाइट लाइनहरू अहिले चाहिँ विभिन्न किसानहरूले पनि आफैले पनि सिलेक्सन गर्नुभएको छ आफैले छनौट गर्नुभएको छ। ती राम्रा जातहरूलाई चाहिँ किसानले पनि रजिस्टर गर्नुहुन्छ त्यो चाहिँ बिक्री वितरण गर्न पाइने र एग्रोभेटमा पनि पाइन सक्ने भयो। त्यसले गर्दाखेरि यस्ता चिजहरूलाई चाहिँ यो रैथाने बालीहरू चाहिँ बिक्री वितरण गर्नको लागि चाहिँ यो सरकारले चाहिँ एउटा छुट्टै नियम कानून ल्याएर चाहिँ यो बिक्री वितरण गर्न पाउने किसिमको भयो भने चाहिँ यसको चाहिँ केही हदसम्म चाहिँ समाधान हुन सक्छ।
1: तपाईँले कानूनी एउटा प्रक्रियाको पाटो जोड्नुभयो र अर्को शब्द चाहिँ इलाइट लाइनहरू भनेर भन्नुभयो। यसलाई अलिकति सहज रूपमा बुझ्दा
2: यो इलाइट लाइन भनेको चाहिँ हामीले जति पनि किसानबाट हामी संकलन गरेर लिएर आउँछौँ र किसानहरूले पनि यहाँ हामीलाई चाहिँ कुनै बिउहरू ल्याएर रैथाने बालीहरू ल्याएर राख्न दिनुहुन्छ। त्यो ल्याएर राखिसकेको चाहिँ चिजलाई हामी अब त्यसको चाहिँ त राखेर मात्रै त भएन त्यसलाई चाहिँ त्यो माटो त्यो हावापानी सुहाउँदो ठाउँमा लगेर चाहिँ त्यसलाई चाहिँ हामी लगाएर परीक्षण गर्छौँ। त्यो परीक्षण गरेर आइसकेका उत्कृष्ट लाइनहरूलाई हामी इलाइट लाइन भन्छौँ। जुन त्यो बालीभित्र पनि त मुख्य अलि राम्रो बालीहरू हुनसक्छ नि त त्यो कुनै रोग सहन सक्ने हुनसक्छ कुनै बढी सुक्खा सहन हुन सक्नु हुन्छ कोही खानको लागि अझै राम्रो हुनसक्छ। ती जातहरू चाहिँ हामी छनौट गर्छौँ त्यो छनौट गर्ने भनेको चाहिँ त्यो उत्पादनको हिसाबले पनि अरू रैथाने बालीभन्दा त्यो बढी फल्ने हुनसक्छ, त्यो पनि रैथाने त रैथाने बाली हो। त्यस्ता उत्कृष्ट लाइनहरू हामी छनौट गरेर हामी यहाँ राखेका छौँ र चाहिँ त्यो छनौट गरेका जातहरूलाई चाहिँ हामी चाहिँ विभिन्न यो सञ्चार माध्यमहरूबाट उहाँहरूलाई चाहिँ यो मिडिया मार्फत हामी चाहिँ त्यसलाई चाहिँ प्रचार गर्छौँ, ल है हामीसित चाहिँ यो दलन बालीको यो जातको चाहिँ यो उत्कृष्ट लाइनहरू छ, यो यति फल्छ र चाहिँ यसको यसले रोकिएर यसरी सहन सक्छ भनेर चाहिँ त्यो चाहिँ हामी पत्रचार गर्छौँ। त्यो गरिसकेपछि उहाँहरूले चाहिँ त्यहाँबाट लान सक्नुहुन्छ र विभिन्न अब यसलाई चाहिँ रजिस्टरको रूपमा पनि किसानले चाहिँ दर्ता गर्नुभयो भने चाहिँ यसबाट चाहिँ पक्कै पनि यी जातहरूले चाहिँ केही हदसम्म चाहिँ किसानको समस्या समाधान गर्न सक्छ।
1: आजको कुराकानीमा हामीसँग हुनुहुन्छ राष्ट्रिय जिन बैंकका सूचना अधिकारी एवं रैथाने बालीका विज्ञ डाक्टर मुकुन्द भट्टराई। तपाईँले अघि जुन दलन जन्य बालीहरू र तिनका विषयमा चाहिँ जोड्नुभयो, त्यसै गरी रैथाने अन्य बालीहरू पनि विभिन्न मौसम चाहिँ सहने, जुन राम्रो पनि होला नराम्रो पनि होला, त्यस्ता मौसमहरूको पनि अनुकूल भएर उत्पादन दिन सक्ने कुराहरू मैले बुझ्दाखेरि ती कुराहरू चाहिँ जोड्नुभयो। अस्ति बुधबारको मात्रै कुरा जोड्ने हो भने रसुवा भोटेकसीको बाढीले चाहिँ कतिपय क्षेत्रमा चाहिँ समस्या पारेको छ, किसानका चाहिँ खेतबारी छैनन्, अब फेरि उत्पादन गर्नुपर्ने अवस्था आउला, खडेरीका कुराहरू छन्, अत्याधिक वर्षाका चाहिँ कुराहरू छन्, लड्न सक्ने जातहरू भनेर तपाईँले चाहिँ जोड्नु भएको छ। त्यस्तो जिन बैंकले आफैले त्यस्ता कुराहरूतर्फ पनि अनुसन्धान गरिरहेको छ कि अथवा गर्छ गर्दैन?
2: यो एउटा भवितव्यको रूपमा अहिले आइरहेको जुन बाढीले त्यो क्षति पुऱ्याएको छ त्यो ठाउँमा चाहिँ म के आग्रह गर्छु भने कृषि विकास मन्त्रालय जुन अहिले त्यो निकायले चाहिँ एउटा चाहिँ टोली गठन गरेर पहिला त त्यहाँको चाहिँ रैथाने बालीहरू र अन्य बालीहरू के छ त्यसलाई रेस्क्यु गर्नुपर्ने जरुरी छ, किनभने त्यहाँ भएका बालीहरू अझै पनि केही संरक्षण गर्ने र त्यहाँ भएका लोप हुन नदिनको लागि केही बचेका छन् कि त्यो ल्याएर राष्ट्रिय जिन बैंकमा राख्न जरुरी छ। र चाहिँ त्यो राखिसकेपछि हामीले चाहिँ त्यो क्षेत्रमा त मासिएर गइसके, त्यो मासिएर गएको अब त्यहाँको खेत पनि बारी पनि सबै चाहिँ समस्याग्रस्त छ, त्यो क्षेत्रमा चाहिँ हामी त्यही क्षेत्रबाट चाहिँ सङ्कलन गरेर ल्याएका बालीहरू हामी राष्ट्रिय जिन बैंकमा छन् स्रोत बिउको रूपमा हामी थोरै दिन्छौँ, किनभने हामीसितै हामीले राख्ने नै 300-400 ग्राम राख्छौँ भने स्रोत बिउको रूपमा अहिले हामी उहाँहरूलाई उपलब्ध गराउँछौँ। त्यो उपलब्ध गराएको चिजलाई चाहिँ उहाँहरूले एकपटक लगाउनुहुन्छ, अलिक धेरै गराउनुहुन्छ, त्यसपछि गएर चाहिँ उहाँहरूले चाहिँ फेरि उत्पादन गर्न सुरु गर्नुहुन्छ। त्यसले गर्दाखेरि यो चाहिँ हामी अब तुरुन्तै गर्नुपर्ने जरुरी छ र चाहिँ त्यो क्षेत्रमा चाहिँ हामीसित कति कलेक्सन छ, कुन कुन बाली हो त्यो हामी हेर्छौँ, हेरिसकेपछि त्यो क्षेत्रलाई चाहिँ हामी स्रोत बिउको रूपमा चाहिँ उहाँहरूलाई चाहिँ उपलब्ध गराउनलाई राष्ट्रिय जिन ब्याङ्क चाहिँ तयार छ।
1: भनेको सबैभन्दा पहिलो प्राथमिकता चाहिँ त्यहाँका चाहिँ रैथाने बिउहरू चाहिँ
2: बिउहरू मसिएर जान सक्छन्, त्यसले गर्दा अझै पनि त्यहाँ केही बचे खुचेका छन् भने त्यसलाई चाहिँ रेस्क्यु गरेर चाहिँ सङ्कलन गरेर चाहिँ यो राष्ट्रिय जिन ब्याङ्कमा चाहिँ राख्न जरुरी छ र चाहिँ त्यो राखिसकेपछि हामी त्यस्तै त्यो ठाउँको यदि त्यो ठाउँको हामीसित बिउ उपलब्ध छैन भने त्यही रेन्जको एरियामा चाहिँ त्यही क्लाइमेटमा हुने अन्तको जातहरूलाई पनि त्यहाँ चाहिँ हुनसक्छ, त्यसले गर्दा त्यो बिउहरू चाहिँ हामी उपलब्ध गराउन तयार छौँ र हामी त्यो बाढी पीडित एरियामा चाहिँ यो पहिल्यैदेखि राष्ट्रिय जिन ब्याङ्कले चाहिँ विगत 2 वर्षदेखि यो चाहिँ काम गर्दै पनि आएको छ त्यहाँ चाहिँ।
1: भनेको भविष्यमा यस्ता विपदजन्य घटनाहरू हुन सक्छन्, त्यति बेला बिउहरू नासिन सक्छन् भनेर अन्य क्षेत्रका किसानहरूले पनि आजैदेखि चनाखो हुने, आफ्नो चाहिँ संरक्षणका चाहिँ सक्दो प्रयासहरू गर्ने त्यस्ता अभ्यास चाहिँ गर्नुपर्ने रहेछ?
2: त्यस्तो अभ्यासहरू गर्नुपर्छ। जस्तै चाहिँ म एउटा चाहिँ उदाहरणको लागि चाहिँ यो 2072 सालको भूकम्पमा जुन यो बारपाक एरियाबाट चाहिँ रेस्क्यु कलेक्सन भनेर हाम्रो टिम गएर चाहिँ त्यहाँबाट सङ्कलन गरेर ल्याएको थियौँ हामीले चाहिँ र चाहिँ त्यो उहाँहरूलाई चाहिँ हामीले चाहिँ त्यही एरियामा हुने उहाँहरूसित त्यो जुन मासिएर गएका थिए र चाहिँ त्यो भूकम्पले गर्दाखेरि क्षति भएका थिए ती जातहरू चाहिँ त्यही एरियामा चाहिँ सङ्कलन गरेका या त्यहीँका या चाहिँ बाहिरबाट गरेका हामी उहाँहरूलाई चाहिँ हस्तान्तरण गऱ्यौँ र अर्को चाहिँ त्यहाँबाट चाहिँ हामी सङ्कलन गरेर यहाँ ल्याएर राखेका थियौँ र हामी त्यसका चाहिँ उत्कृष्ट लाइनहरू चाहिँ हामीसित अहिले पनि उपलब्ध छन्। त्यस्तै किसिमले चाहिँ यो सङ्कटग्रस्त अवस्था आउन सक्छ, जति बेला नै आउन सक्ने भएको हिसाबले चाहिँ हामीले चाहिँ त्यो अभ्यास चाहिँ यहाँ मात्रै होइन कि अरू क्षेत्रमा पनि ल्याएर चाहिँ हामी त्यस चाहिँ समर्थन गरेर राख्न जरुरी छ।
1: अघिको मैले एउटा प्रसङ्ग जोड्न खोजेँ, दलनजन्य बाली गेडागुडी बालीहरूको चाहिँ अघि एउटा प्रसङ्ग आएको थियो, खास गरी किसानका लागि उत्पादन गर्न चुनौतीपूर्ण त छँदैछ, बिउको सङ्कट पनि छँदैछ, यसको उत्पादकत्व पनि कम छ भन्ने छ, यसको चाहिँ कारणहरू केही छन्?
2: यसको उत्पादकत्व कम भन्दा पनि उहाँहरूले चाहिँ त्यो चाहिँ वास्तवमा यी बालीहरू घुसुवा बालीको रूपमा लगाउनुहुन्छ, प्राथमिकता दिनुभएको छैन, त्यो प्राथमिकता नदिएको भएर चाहिँ त्यो जुन धान गहुँ मकैलाई चाहिँ जति मलजल गरेर उहाँहरूले लगाउनुहुन्छ त्यो तरिकाले लगाउने भने यसको उत्पादक पनि बढी छ र चाहिँ उहाँहरूले चाहिँ के भन्दा फाइलिएको जग्गा या चाहिँ कुनै घुसुवा बालीको रूपमा लगाउनुहुन्छ उहाँहरूले चाहिँ त्यति धेरै नभएर चाहिँ आफ्नो घरलाई खाने तरिकाले मात्रै लगाएको वा त्यो समस्या हो नभए चाहिँ त्यसको हामी चाहिँ जसरी चाहिँ ती धान गहुँ मकैलाई चाहिँ जसरी चाहिँ मलजल गरेर लगाउनुहुन्छ त्यसरी लगाउने भने यसको उत्पादक पनि बढेर आउँछ र चाहिँ त्यसलाई चाहिँ हामी अलि बढी फल्ने जातहरू पनि जुन विभिन्न विकासी जातहरू यो राष्ट्रिय यो के अरे नेपाल कृषि परिषदले सिफारिस गरेका जातहरू छन् ती जातहरू लगाउनु भयो भने त्यसको उत्पादक पनि राम्रो छ
1: प्रजनन प्रविधि भनेर भनिन्छ नि खास के हो र उद्देश्य के हुन्छ यसमा
2: यो प्रजनन प्रविधि भनेको चाहिँ यो चाहिँ कुनै बालीहरू चाहिँ त्यसमा पनि यो कुनै आफैमा हुन्छ कुनैमा भालेबन्दी छुट्टी भएको भएर चाहिँ त्यो क्रस हुने सम्भावना पनि बढी भएको देखिन्छ त्यसले गर्दाखेरि ती चिजहरूलाई चाहिँ हामी राष्ट्रिय जुन एउटा अनुसन्धान निकाय छ त्यो अनुसन्धान निकायले चाहिँ त्यसको चाहिँ सबैलाई छुट्टी छुट्टी राखेको हुन्छ र त्यहाँबाट चाहिँ ती जातीय मिश्रण नहोस् भनेर चाहिँ त्यसको सिलेक्सन पनि गरेका हुन्छौँ हामी छनौट गरेका हुन्छौँ त्यो छनौट गरेका जातहरू लगाउने हो उहाँहरूले चाहिँ त्यो लगाइसकेपछि यो जुन त्यहाँबाट आएका जातहरूलाई हामी यहाँ चाहिँ प्रजनन विधिबाट चाहिँ विभिन्न सेलेक्सन गर्छौँ क्रस गर्छौँ र चाहिँ त्यसलाई चाहिँ उत्कृष्ट जातहरू निकाल्छौँ र चाहिँ किसानहरूको माझमा चाहिँ कहिलेकाहीँ मिक्स हुनसक्छ किनभने उहाँहरूले धेरै रैथाने बालीहरू लगाउनुहुन्छ एउटाबाट अर्कोमा चाहिँ क्रस हुनसक्छ त्यसको जातीय गुण नहुनसक्छ त्यो जातीय गुणहरू चाहिँ मेन्टेन गर्नको लागि चाहिँ हामी चाहिँ यो विभिन्न निकायहरूसित यो ब्रिडरहरूसित चाहिँ समन्वय गरेर चाहिँ अगाडि बढाउन लागिरहेछौँ
1: डाक्टर मुकुन्द भट्टराईज्यू रैथाने जातको चाहिँ स्वाद पोषण त्यसै गरी उन्नत जातको चाहिँ बढी फल्ने गुणहरू मिसाएर त्यस्ता कुनै नयाँ जातहरू विकसित भइरहेका छन् त
2: अहिले हेर्दाखेरि चाहिँ यो जातहरू विकसित भएका छन् जस्तै चाहिँ तपाईँले अहिले पनि हेर्नुभयो भने विभिन्न किसिमको चाहिँ दलन बालीमा जस्तै चाहिँ यो बोडीकै कुरा गरौँ सिमीकै कुरा गरौँ अहिले चाहिँ बाहिर हेर्नुभयो भने हाम्रो हिउँदे सिमीहरू चाहिँ 41 जिल्लाबाट सङ्कलन गरेर ल्याएको जातहरू चाहिँ अहिले चाहिँ चारित्रिक चित्रणहरू भइरहेछ
1: भनेको यही जिन बेङ्गो
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: चाहिँ यो लगाउने तौर तरिका किसानहरूले कसरी लगाउनु भयो एउटा अर्को कुरो चाहिँ त्यसलाई चाहिँ त्यो सोल क्रपको रूपमा भनेको चाहिँ त्यो एकल बाली मात्रै लगाउने तरिका अर्को चाहिँ उहाँहरूलाई चाहिँ त्यो ज्ञान छैन कि माटो यसले चाहिँ यो दलन बालीले सुधार्छ अनि उहाँहरूलाई त्यो पनि ज्ञान छैन कुनै किसानहरूलाई त्यो हिसाबले चाहिँ कम हो र चाहिँ त्यसलाई चाहिँ अब विभिन्न किसानहरूलाई चाहिँ त्यो थाहा पनि छैन चाहिँ त्यसलाई कसरी सुधार्ने कसरी उत्पादन बढी लिने भन्ने थाहा पनि छैन हो त्यो हिसाबले गर्दाखेरि चाहिँ त्यो समस्या हो नत्र भने चाहिँ हामीले जति पनि जातहरू छन् ती जातहरू चाहिँ किसानहरूले चाहिँ लगाउनु भयो भने त्यसको चाहिँ उत्कृष्ट लाइनहरू अहिले पनि उत्तिकै राम्रा छन् र चाहिँ हामी जुम्ली सिमीहरू सुन्छौँ अहिले जाँतै प्रख्यात छ त किन अरू सिमी भएन भने त्यसको चाहिँ जातीय गुणहरू र चाहिँ त्यसमा भएको स्वादहरूलाई चाहिँ हामीले चाहिँ त्यो लिन सक्यौँ भने त त्यहाँ चाहिँ राम्रो उत्पादन हुन्छ र त्यसको चाहिँ खानालाई पनि एकदम राम्रो छ
1: डाक्टर मुकुन्द भट्टराई उहाँ रैथाने बाली विज्ञ पनि हुनुहुन्छ खास गरी तपाईँले जुम्लाका कुरा कर्णालीका कुरा चाहिँ अलि धेरै जोड्नुभयो हिमाल पहाड तराई तीन क्षेत्रको चाहिँ भूबनोट त छँदैछ कुन कुन गेडागुडीको चाहिँ बालीको चाहिँ व्यवसायिक खेतीमा चाहिँ जोड दिन सकिएला त आउँदा दिनमा
2: आउँदा दिनहरूमा चाहिँ विभिन्न बालीहरू छन् जस्तै चाहिँ हामी मुसुरो जुन लेन्टिल भन्छौँ त्यो त्यस्तै राम्रो छ अर्डर त्यस्तै राम्रो छ सिमीहरू चाहिँ हेर्नुभयो भने चाहिँ विभिन्न लेखहरूको सिमी चाहिँ यो जुम्ली सिमीदेखि लिएर चाहिँ त्यो एरियामा एकदम प्रख्यात छ त्यस्तै चाहिँ यो बोडी जुन हिउँदभरिले तरकार ऊ दाल खान पुग्ने चिज हो जस्तै अलि हाइलमा अलि उच्च पहाडमा चाहिँ सिमी थियो भने मध्य पहाडमा चाहिँ त्यो बोडी लेगुम्सको चाहिँ महत्त्वपूर्ण बाली हो त्यो लगाएर चाहिँ अहिले उत्पादन त राम्रै भएको थियो किसानहरूले गर्नुभएकै थियो हो त्यस्ता चिजहरूलाई चाहिँ हामी संरक्षण प्लस उपयोग गर्नलाई चाहिँ व्यापक रूपमा लगायौँ भने त्यस्ता बालीहरूले चाहिँ उत्पादन पनि दिन्छ, उत्पादन पनि बढ्छ र चाहिँ किसानको आमदानीमा पनि एकदम ठुलो टेवा पुग्छ।
1: उसो भए अहिलेसम्म अरबौं रुपियाँको चाहिँ दाल गेडागुडी आयात गर्नुपर्ने जुन अवस्था छ, आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर बन्ने तर्फ चाहिँ हाम्रो नीति, हाम्रो चाहिँ व्यवस्थापन, यी कुराहरू चाहिँ कहाँनिर चुक्यो?
2: यो हाम्रो यसको चाहिँ लागि चाहिँ यो रैथाने बालीहरूको संकलन र संरक्षण र उपयोग गर्नलाई चाहिँ राष्ट्रिय जिनविङले चाहिँ त्यो कामहरू गरिरहेछ। त्यस्तै हाम्रो राष्ट्रिय यो चाहिँ कोसी बाली अनुसन्धान कार्यक्रम जहाँ नेपालगञ्जमा खजुरामा छ, उसले पनि त्यसको चाहिँ जातहरू आन्तरिक तरिकाले चाहिँ उसको संरक्षण उपयोग र चाहिँ त्यसमा चाहिँ विभिन्न उत्कृष्ट जातहरू छनौट गर्ने र विभिन्न देशहरूसित मिलेर समन्वय गरेर त्यसलाई कोर्डिनेसन गरेर चाहिँ ती जातहरू चाहिँ विकासी बनाउने त्यो कामहरू त्यहाँ पनि भइरहेको छ। र चाहिँ यसलाई चाहिँ हामी यो विभिन्न किसानहरूले आफै पनि रैथाने बालीहरू चाहिँ यो चाहिँ दलन बालीलाई चाहिँ संरक्षण प्लस उपयोग गरेर पनि राख्नुभएको छ। त्यसले गर्दाखेरि यो मलाई लाग्छ यो अझै पनि यसलाई चाहिँ हामी यो अझै लिड लिएर यसलाई लिडरसिपको रूपमा चाहिँ राष्ट्रिय कोषेवालीले चाहिँ यसलाई लिएर चाहिँ गर्यो भने पक्कै पनि आउँदा दिनहरूमा चाहिँ यो बाहिरबाट आयात हुने चाहिँ कम हुने
1: लाग्छ। भनेपछि बाँझो जमिनका कुराहरू छन्, खेती घट्दो छ, हिउँदे सिजनको चाहिँ अब लगत्तै आउँछ, धान काटिसकेपछि खेतबारी चाहिँ खाली रहन्छन्, अब त्यसमा चाहिँ दाल खेती र यी जन्ने बालीहरूको चाहिँ प्रवर्धनमा चाहिँ कसरी गर्न सकिन्छ होला, के अभ्यास हुन सक्ला?
2: हामी यसका चाहिँ धेरै अभ्यासहरू छन्। जस्तै चाहिँ तपाईँले चाहिँ धान काटिसकेपछि यो मुसुरो लेन्टिलहरू चाहिँ छरिदिनु भयो भने जिरो टिलेज हो न, त्यसको चाहिँ कुनै खर्च लाग्छ। त्यस्ता बालीहरू पनि छन्। जस्तै चाहिँ तोरी, हामी तोरीभित्र चाहिँ विभिन्न चाहिँ मटरको सारहरू लगाउन सकिन्छ। त्यस्तै चाहिँ तपाईँले अरू बालीहरू पनि घुसुवा बालीको रूपमा चाहिँ किसानले लगाएको अवस्था छ। जुन बाली लगाए पनि जस्तै चाहिँ अब आउने युगमा लगाउने भनेको मुख्य गरी तोरी र यो चाहिँ गहुँहरू, जौँहरू यी चाहिँ बढी लगाइन्छ भने त्यसभित्र विभिन्न दलन बालीहरू चाहिँ लगाएर हामी चाहिँ जस्तै चाहिँ मानौँ अब त्यसमा चाहिँ मुसुरो धानभित्र चाहिँ अब धान काट्ने बेलामा मुसुरो लगाउन सकिन्छ। त्यस्तै चाहिँ यो धान खेतको आलीमा चाहिँ रहरहरू लगाउन सकिन्छ। त्यस्तै चाहिँ बडीहरू चाहिँ लगाउन सकिन्छ। हो त्यसरी लगायौँ भने हरेक किसानले चाहिँ एउटा त्यसलाई चाहिँ मनन गरेर चाहिँ त्यो कसरी लगाउने अलिकति चाहिँ प्र्याक्टिस गर्नुभयो भने यसको चाहिँ आम्दानी पनि बढी छ र उत्पादन पनि बढाउन सकिन्छ। यसमा चाहिँ यो राष्ट्रिय कोसेबाली अनुसन्धान कार्यक्रमले चाहिँ विभिन्न कार्यक्रमहरू गरेर अगाडि बढाएछ र चाहिँ रैथाने बालीमा चाहिँ राष्ट्रिय जिनविङले पनि यसको चाहिँ सदुपयोग र उपयोग गर्नको लागि चाहिँ ठुलो भूमिका गरिरहेको छ।
1: गेडागुडीको महत्व अथवा दलनजन्य बालीको महत्व हेर्दाखेरि एउटा चाहिँ पोषणको कुरा आइसक्यो, अर्को चाहिँ तपाईँको स्वास्थ्यका कुरा यसैसँग जोडियो, अर्को चाहिँ माटोको उर्वरा शक्तिसँग कुरा जोडियो, किसानको आय आर्जनसँगको चाहिँ कुराहरू पनि जोडिए। गेडागुडीले माटोमा चाहिँ सन्तुलन र उर्वरा शक्ति बढाउन चाहिँ योगदान गर्छन् भनेर किसानहरूले बुझ्ने हो भने त्यो योगदान चाहिँ कसरी हुन्छ?
2: यो योगदानहरू यो जति पनि बालीहरू छन् हामी एउटा राजमा बाहेक अरू सबैले चाहिँ यो जुन हाम्रो वायुमण्डलमा भएको नाइट्रोजन फिक्सेसन गर्ने काम जुन जरामा हेर्नुहुन्छ भने सानसाना गाँठाहरू हुन्छन्, त्यो गाँठाहरू किसानले के बुझ्नु पर्यो भने त्यो गाँठा भनेको चाहिँ नाइट्रोजन फिक्सेसन गरेको हो। उनीहरूले चाहिँ वायुमण्डलमा भएको चाहिँ नाइट्रोजनलाई चाहिँ आफूले चाहिँ त्यो ल्याएर चाहिँ त्यो चाहिँ राखेको हो र चाहिँ त्यसको काम के भन्दा एउटा त आफूले चाहिँ उसलाई चाहिँ नाइट्रोजनयुक्त चाहिँ मलहरू दिनु पर्दैन, उसले त्यसै चाहिँ ल्याउँछ। अर्को चाहिँ के भन्दाखेरि उसले आफूले मात्रै खाने होइन, आफूभन्दा पछाडिको बालीलाई त्यो चाहिँ छोडेर गएको हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ एउटा त माटोमा चाहिँ उर्वरा शक्ति कायम राख्न सक्ने भयो, माटोमा भएको माइक्रो न्युट्रिएन्टहरू चाहिँ माइक्रो अर्गानिजमहरू तिनी सक्रिय रहन सक्ने भयो। अर्को चाहिँ माटोलाई चाहिँ अर्को वर्ष पनि खेती गर्ने बालीलाई चाहिँ कम नाइट्रोजनयुक्त मलहरू चाहिँ कम दिनुपर्ने हुन्छ। त्यसले गर्दाखेरि यो दुइटै फाइदा र अर्को चाहिँ मान्छेको चाहिँ शरीरमा चाहिने आवश्यक तत्त्वहरू सम्पूर्ण तत्त्वहरू चाहिँ हामी भात खाँदा पो एक दुईवटा कार्बोहाइड्रेट खान्छौँ भने एउटा दलन खानुभयो भने त्यसबाट सबै चिजहरू पाइने भएको भएर यसको चाहिँ एकदम महत्त्व छ। र किसान दाजुभाइ दिदीबहिनीहरूलाई म के आग्रह गर्छु भने प्रत्येक तपाईँहरूको चाहिँ बालीसित चाहिँ यसको घुसुवा बालीको रूपमा लगाउनुहोस्, खाली भएको जमिन नछोड्नुहोस्, यसलाई चाहिँ कुनै बाली चाहिँ यो दलन बाली लगाउनुहोस् र चाहिँ त्यसबाट आम्दानी पनि हुन्छ र अर्को चाहिँ उहाँहरूलाई चाहिँ खाद्य पोषणको हिसाबले पनि एकदम उपयुक्त हुने भएको भएर चाहिँ म चाहिँ यो सिफारिस गर्न चाहन्छु।
1: उसो भए त उदाहरणको लागि एउटा भटमासको जरा हेर्ने हो भने हामीले भटमास खेतीलाई चाहिँ व्यवस्थापन गर्दै गर्दा भण्डारण गर्दै गर्दाखेरि जरैसँग उखल्नु चाहिँ भएन
2: त्यो चाहिँ कुनै पनि लेगुम्स जति पनि चाहिँ यो दलन बालीहरू छ यिनीहरूको चाहिँ तपाईँले चाहिँ त्यो जरैदेखि उखेलेर चाहिँ त्यो नराख्नुहोस्। त्यसले गर्दाखेरि चाहिँ त्यसमा भएको चाहिँ जति पनि उर्वरा शक्ति छ जुन नाइट्रोजन फिक्सेसन गर्ने चाहिँ त्यो त्यसबाट आम्दानी पनि हुन्छ र अर्को चाहिँ उहाँहरूलाई चाहिँ खाद्य पोषणको हिसाबले पनि एकदम उपयुक्त हुने भएको भएर चाहिँ म चाहिँ यो सिफारिस गर्न चाहन्छु।
1: उसो भए त उदाहरणको लागि एउटा भटमासको जरा हेर्ने हो

0: यही सगर चाहिँ त्यो जमिनभन्दा माथिबाट चाहिँ काटेर चाहिँ गर्नुपर्छ।
1: जिन बैङ्कका सूचना अधिकारी डाक्टर मुकुन्द भट्टराई आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। खास गरी हामीले गेडागुडी र यसको महत्वबारे केन्द्रित रहेर कुराकानी जोडिरहेका छौँ। तपाईँले अघि जोडेका विषयहरू दिगो कृषिका लागि चाहिँ कति महत्वपूर्ण छन्?
0: यो दिगो कृषिको लागि चाहिँ यो जति पनि दलन बाली चाहिँ एकदम महत्वपूर्ण छ र चाहिँ यो परम्परागतदेखि नै यो चाहिँ हामी अहिले होइन कि यो चाहिँ पुर्खौँदेखि चाहिँ यो बालीलाई चाहिँ यो उहाँहरूले चाहिँ विशेष महत्वको रूपमा हेर्नुहुन्छ र यो मलाई लाग्छ त्यही महत्वले गर्दाखेरि चाहिँ यो सबै किसिमका चाहिँ बाली दलन बालीहरू चाहिँ संरक्षण प्लस उपयोग हुनु भनेर चाहिँ पाटी खाने सिस्टम जुन जनै पूर्णिमामा विभिन्न एउटा चाहिँ चोखो पुरानो चाहिँ जति पनि हामीसित भएका चाहिँ पापहरू पखाल्नको लागि चाहिँ त्यो धागो बान्ने चलन छ। त्यो धागोमा मात्रै बानेर होइन कि त्यसमा चाहिँ अझै चाहिँ त्यो क्वाँटी खाएर हामीसित शरीरमा भएका विकार चिजहरू जुन पेट सुन्निनेदेखि लिएर चाहिँ पेटको चाहिँ तपाईँको चाहिँ विभिन्न रोगहरूलाई चाहिँ यसले चाहिँ निवारण गर्नको लागि चाहिँ एउटा बालीबाट नहुन सक्छ, सबै चाहिँ भिटामिनहरू मिनरल्सहरू नपाउन सक्छ। त्यसले गर्दाखेरि सबै मिसाएर खायो भने त त्यो कुनै न कुनै त्यो हामीले जुन नौवटा बाली भनेका छौँ नौवटा दलन बालीबाट चाहिँ सबैबाट चाहिँ त्यो भिटामिनहरू पाइने भएको भएर एकचोटि खानुभयो भने एक वर्षलाई पुग्ने मान्यता छ हाम्रो बाबुबाजेको पालादेखि नै। भनिसकेपछि हामीले चाहिँ त्यो एकचोटि होइन कि वर्षमा दुईचोटि तिनचोटि खाएर त्यो अझै चाहिँ हामी हेल्दी रहन सक्यौँ भने चाहिँ अझै राम्रो हुन्छ।
1: भनेको यसलाई जोगाउनका लागि अर्को चलन पनि छ सद्बीज भनेर छर्ने।
0: यो सद्बीजहरू पनि राष्ट्रिय जिन ब्याङ्कले चाहिँ विभिन्न ठाउँमा जुन अहिले स्कुलहरूमा भयो अनि चाहिँ मन्दिरहरूको खाली जग्गामा चाहिँ सद्बीज छर्ने भनेर चाहिँ अहिले चाहिँ विभिन्न ठाउँमा हामीले चाहिँ प्रयासहरू गरिरहेका छौँ र किसानहरू एकदम खुसी हुनुभएको छ किनभने हामीसित कुनै ठाउँमा चाहिँ लोप्न लागेपछि त्यहाँ चाहिँ हुन नि सक्छ एउटा अर्को चाहिँ त्यहीबाट चाहिँ विभिन्न हामी चाहिँ बालीहरू चाहिँ जति चाहिँ त्यो मान्छे चाहिँ सङ्घर्ष गर्न सक्छन् त्यस्तै त्यो बालीहरूले पनि सङ्घर्ष गरेर आएको चिजहरू चाहिँ अझ उत्कृष्ट हुनसक्छ भनेर चाहिँ त्यो सद्बीज छर्ने सिस्टम पनि अहिले चाहिँ हेर्नुभयो भने हामी यो सन्तानेश्वर मन्दिरमा त्यस्तै गरिरहेको छौँ यहीँ पनि हामी सद्बीज छर्ने गरिरहेको छौँ विभिन्न मन्दिरहरूमा र चाहिँ त्यो सद्बीज छरेर त्यसबाट चाहिँ उत्कृष्ट जातहरू चाहिँ कुनै कालान्तरमा गएर आउन सक्छन् भनेर चाहिँ त्यो सिस्टम पनि ल्याएको छौँ भनेको त्यो चाहिँ संरक्षण रहिरहोस् र चाहिँ त्यहाँ कुनै चाहिँ यो चाहिँ यो मासिएर नजानु भनेर चाहिँ त्यो पहिलादेखिको परम्परालाई चाहिँ हामी अझै गर्दैछौँ।
1: यो भनेको संरक्षणका कामहरू भए किसानहरूले चाहिँ गुणस्तरीय अनि आवश्यक बिउ जात नपाउने जुन समस्याको चाहिँ गुनासो गर्नुहुन्छ यो समाधान गर्न सकिन्छ त?
0: यसरी चाहिँ यो व्यापक रूपमा चाहिँ किसानहरू चाहिँ जागरुक पनि हुनु पर्यो उहाँहरूले चाहिँ जागरुक हुनुभयो भने यो चाहिँ यसरी चाहिँ गर्न सकिन्छ। जस्तै चाहिँ हामी 10-15 वर्ष अगाडि त यो सिस्टम थियो नि त यसरी चाहिँ सकिया थियो अनि त्यो बिचमा आएर चाहिँ जति युवाहरू पलायन हुँदै जानुभयो त्यो चाहिँ बिचमा चाहिँ यसको चाहिँ सङ्कटमा परेकै थियो। त्यसले त यहाँभन्दा अगाडि 10-15 वर्ष अगाडि त धेरै कम थियो आयत त हाम्रो चाहिँ किसानहरूले आफ्नै घर खेतको लगाएर त्यो चाहिँ उहाँहरूलाई पुगेको थियो र बेच्न पनि सक्नुहुन्थ्यो उहाँहरूले चाहिँ बेचेर आमदानी पनि लिनुभएको थियो। त्यसले त्यो क्रम घटेको छ र चाहिँ त्यो क्रम बढाउनलाई एउटा त जागरण अभियान चलाउनुपर्छ र अर्को चाहिँ यो जति पनि दलन बाली छ त्यसको चाहिँ महत्त्व के छ त खानालाई मात्र महत्त्व होइन त्यसले माटोको उर्वरा शक्ति कसरी बढाउँछ भन्ने किसिमको जनचेतना पनि फैलाउन सक्यौँ भने यसबाट चाहिँ यो चाहिँ हामी समाधान गर्न सक्छौँ।
1: उसो भए त विभिन्न कृषिसँग सम्बन्धित निकायहरूले नै समन्वयात्मक रूपमा चाहिँ यस्ता कामहरू गर्ने चासो दिने छलफल गर्ने कामका चाहिँ कार्ययोजनाहरू कार्यान्वयन गर्ने विषय पनि महत्वपूर्ण रह्यो त्यस्तो समन्वयको पाटो के छ?
0: यसको समन्वयको लागि चाहिँ नेपाल कृषि अनुसन्धान परिषदका विभिन्न चाहिँ अब 62 कस्ट सेन्टरहरू छन् अफिसहरू छन् उहाँहरूले पनि त्यो चाहिँ ठाउँबाट गर्नुभएको छ। अर्को चाहिँ जति पनि यो यससित सम्बन्धित कृषि विकास कार्यालय राष्ट्रिय कृषि आधुनिकरण र चाहिँ विभिन्न विश्वविद्यालयहरूले चाहिँ अहिले चाहिँ यो अनुसन्धान सम्बन्धी विभिन्न काम गर्नुभएको छ। धेरै एनजिओ आइएनजिओ छन् र चाहिँ त्यसमा चाहिँ जस्तै लिबरहरू संस्थाहरूले पनि यसमा चाहिँ रैथाने बालीहरूमा चाहिँ लामो समयदेखि काम गरेको अनुभव छ। त्यो कामको अनुभवमा चाहिँ हामीले चाहिँ एउटा चाहिँ समन्वयकारी चाहिँ भूमिका चाहिँ अलिक कम भएकै हो। त्यो समन्वयकारी भूमिकामा चाहिँ जो एक्सटेन्सन र चाहिँ रिसर्चर एजुकेसन तिनवटा सिस्टम र चाहिँ यो लेगुम्सको चाहिँ जुन दलन बालीको रैथाने बाली म अरू पनि भन्छु रैथाने बालीहरूको महत्त्व के छ यसले चाहिँ भविष्यमा के चाहिँ गर्नलाई सक्छ र चाहिँ हाम्रो चाहिँ किन हिजो बाबुबाजेका पालादेखि यो चाहिँ महत्त्वको विषय भन्दै गयो भन्ने कुरो चाहिँ त्यो जस्तै चाहिँ पाठ्यक्रममा पनि यो चाहिँ कुनै सिलेबसमा राखेर चाहिँ त्यो स्कुलमा नै पढाइ हुनुपर्छ। त्यसले गर्दाखेरि चाहिँ प्रत्येक विद्यार्थीले चाहिँ प्रत्येक घरको विद्यार्थीले त पढ्छ उसले चाहिँ आफ्नो बाबुआमालाई भन्छ ऊ पनि भोलि नै ठुलो भएर युवा भएर चाहिँ हेर मैले हिजो पढेको चिजहरूलाई चाहिँ यो महत्त्व रहेछ भन्ने किसिमको त्यो पाठले चाहिँ एउटा चाहिँ समाधान आउन सक्छ अवेरनेस चाहिँ त्यसको चाहिँ आउन सक्छ।

0: अर्को चाहिँ जुन यो विभिन्न वार्ड कार्यालयदेखि लिएर चाहिँ विभिन्न नगरपालिका गाउँपालिकाहरूमा चाहिँ कृषिका अफिसरहरू छन् उहाँहरूले चाहिँ त्यो क्षेत्रमा चाहिँ कुन दलन बालीको आवश्यकता छ र कुन भइरहेछ ती चिजहरूलाई चाहिँ नेपाल कृषि सन्धान परिषदका विभिन्न निकायहरूसित समन्वय गरेर त्यहाँको आवश्यकता अनुसारले चाहिँ कुन बाली चाहिँ उत्पादन गर्दाखेरि आमदानी पनि आउँछ र चाहिँ उहाँहरूले उपयोग गर्न सक्नुहुन्छ त्यो किसिमको चाहिँ कोअर्डिनेसन भयो समन्वय भयो भने यसबाट चाहिँ समाधान गर्न सकिन्छ
1: भनेपछि किसानका चाहिँ नजिकका पालिका सरकार त्यहाँ रहेका चाहिँ कृषिका निकायहरू तपाईँहरूले गर्ने कार्यक्षेत्रका कुराहरू पनि रहे केही थप गर्न सक्नुहुन्छ
0: अब त्यसमा चाहिँ के छ भन्दा नेपाल कृषि सञ्चालन परिषदका जम्मा 62 अफिसहरू छन् सबै जिल्लाहरूमा त चाहिँ पुग्न सकेको छैन सबै जिल्लामा पुग्ने भनेको एक्सटेन्सन हो गाउँपालिका नगरपालिका वार्डका कृषि जुन कार्यालयहरू छन् उहाँहरूले चाहिँ समन्वयकारी गरेर त्यो क्षेत्रको लागि चाहिँ यो नेपाल कृषि अनुसन्धान परिषदसित चाहिँ कोअर्डिनेसन गर्नु पर्यो त्यहाँको आवश्यकता अनुसारको चाहिँ यो के बालीहरू छन् र चाहिँ त्यो कुन कुन रैथाने बालीहरू चाहिँ त्यहाँको किसानहरूले लगाइरहनु भएको छ त्यसको चाहिँ महत्त्व के छ र चाहिँ किसानसित समन्वय गरेर त्यो चाहिँ एउटा पुलको काम गरेर चाहिँ यो समन्वय गर्नुभयो भने यसको चाहिँ समाधान गर्न सकिन्छ जस्तै चाहिँ 20-25 वर्ष अगाडि त सबै यही थियो खासै चाहिँ उहाँहरूले चाहिँ बाहिरबाट ल्याउनु भएको थिएन प्रत्येक घरले पुग्थ्यो र चाहिँ एउटा ठाउँमा उत्पादन गरेको अर्को जिल्लामा लगाएर पनि गर्न सकिन्थ्यो भने त्यो चाहिँ समन्वयकारी भूमिका कम भएको भएर अहिले चाहिँ त्यो समस्या छ त्यसले गर्दाखेरि यसको चाहिँ जागरण अभियानकै रूपमा चाहिँ गाउँपालिका नगरपालिका वार्डको कृषिहरू चाहिँ समन्वयकारी गरेर चाहिँ राष्ट्रिय नेपाल कृषि अनुसन्धान परिषदसित चाहिँ समन्वय गर्यो भने यसको चाहिँ समाधान पक्कै पनि हुनेछ।
1: हामी कार्यक्रमको अन्तिममा छौं। डाक्टर मुकुन्द भट्टराई उहाँ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र अर्थात राष्ट्रिय जीन बैंकका सूचना अधिकारी पनि हुनुहुन्छ। रैथाने बाली विज्ञका रूपमा उहाँले काम गर्दै आउनु भएको छ। अन्तिममा अस्ति बुधबारको रसुवा क्षेत्रको चाहिँ बाढी त्यसबाट चाहिँ प्रभावित किसानहरू त्यस क्षेत्रको चाहिँ अवस्था लगायतका केही तपाईँहरूको चाहिँ सुझाव छ कि?
0: पक्कै पनि अब अस्तिको बाढीले चाहिँ धेरै क्षति पुर्याएको अवस्था छ र म चाहिँ त्यो क्षेत्रमा चाहिँ काम गर्ने भएको भएर राष्ट्रिय जीन ब्याङ्कले चाहिँ त्यस क्षेत्रमा पनि काम गरिरहेको भएको भएर म चाहिँ त्यहाँको किसानहरूसित रेगुलर सम्पर्कमा छु र चाहिँ उहाँहरूलाई चाहिँ कसरी राहतहरू यो चाहिँ कसरी दिने बिउहरू अब उहाँसित त मासिएको कुरो छ त्यसले गर्दाखेरि ती चिजहरूलाई चाहिँ हामी समन्वयकारी गरेर यफयो नेपालसित पनि म कोअर्डिनेसन गरिरहेको छु र चाहिँ त्यो गरिसकेपछि चाहिँ उहाँहरूलाई चाहिँ भएको उहाँहरूसित चाहिँ भएका बिउहरू चाहिँ रेस्क्यु गरेर संरक्षणमा ल्याउने र उहाँहरूलाई चाहिँ स्रोत बिउको रूपमा चाहिँ रैथाने बालीहरू चाहिँ उहाँहरूले के लगाउनु भएको थियो पहिला त्यो बालीहरू चाहिँ हामीले चाहिँ दिनको लागि चाहिँ राष्ट्रिय जीन ब्याङ्कले चाहिँ पहल गरिरहेको छ र हामी आगामी दिनमा अझै चाहिँ उहाँहरूसित समन्वयकारी गरेर उहाँहरूको चाहिँ आवश्यकता के छ त्यो अनुसारले चाहिँ हामीसित भएको बिउहरूलाई चाहिँ स्रोत बिउको रूपमा हामी चाहिँ उपलब्ध गराउनको लागि चाहिँ हामी समन्वयकारी भूमिका निभाएका छौँ र निभाउँदैछौँ र उहाँहरूसित चाहिँ रेगुलर चाहिँ त्यो क्षेत्रको जुन बढी क्षति भएको क्षेत्र छ त्यो उहाँहरू किसानसित हाम्रो चाहिँ रेगुलर सम्पर्कहरू भइरहेको छ।
1: उहाँ हुनुहुन्थ्यो जीन बैङ्कका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो।

0: यो रेडियो दीदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 9 बज्यो।

0: पानी जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयज अन टप लांगडांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में। अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित अन टप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालयज स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781171 4780724 व हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: समाचार अब विस्तारमा। रसुवाको भोटेकुसी बाढ़ीमा सम्पर्कविहीनहरूको आज पनि बिहानैदेखि खोजी कार्य शुरू गरिएको छ। नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना स्थानीय समेतको सहभागितामा आज पनि खोजी राहत तथा उद्धारको कार्यक्रम जारी छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहत तथा खोजी कार्यका लागि हालसम्म नेपाल प्रहरीका मात्रै 4348 जना प्रहरी परिचालन गरिएको छ। प्रहरीले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार रसुवा विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 469 पुगेको छ। प्रहरीका अनुसार 469 शवमध्ये सबैभन्दा धेरै चितवनमा 178 जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा 110, गोर्खामा 44 जना विभिन्न मानव अंगसहित, नुवाकोट 37, धादिङमा 33 जना, तनहुँमा 28 जना, नवलपरासी पश्चिममा 27 जना र रसुवामा 12 जनाको शव भेटिएको छ। 1545 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका घाइतेहरूको नुवाकोटका त्रिशुली अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या 84 छ।
2: त्रिशुली तथा नारायणी नदी किनारमा भेटिएका 102 शव पहिचान तथा परीक्षणको लागि पोखरा लगिएको छ। बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ गोर्खा तनहुँ र पूर्वी नवलपरासी लगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा लगिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। बिहिबार राति पूर्वी नवलपरासीबाट 41, तनहुँबाट 23, गोर्खाबाट 11, धादिङबाट 27 शव ल्याइएका तथा तिनको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको जानकारी दिँदै उहाँले तनहुँका विभिन्न स्थानमा भेटिएका 9 शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणपछि मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ। पोखराका सरकारी तथा निजी अस्पतालमा गरी 88 शव व्यवस्थापनको क्षमता छ। शवको परीक्षण गरी पहिचानको लागि सार्वजनिक सूचना जारी गर्ने तयारीमा स्थानीय प्रशासन लागेको छ।
1: रसुवा बाढ़ीपछिको उद्धार राहत तथा खोजी कार्य लगायतका समसामयिक विषयमा आवश्यक निर्णय लिन आज मन्त्री परिषद बैठक बस्दैछ। विनाशकारी बाढ़ीको कहर हिजो प्रत्यक्ष अवलोकन गर्न नुवाकोट पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बिहान 11 बजेका लागि प्रधानमन्त्री शाहले बैठक बोलाउनु भएको उहाँका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।
2: भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ी र पहिरोबाट भएको जनधनको क्षतिप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गहिरो दुःख व्यक्त गर्नुभएको छ। व्हाइट हाउसमा संचारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले नेपालको वर्तमान नेतृत्वसँग आपतकालीन विषयमा कुराकानी भइसकेको जानकारी दिनुभयो। बाढ़ीले मचाएको ताण्डवबारे बोल्दै ट्रम्पले त्यो असाधारण र डरलाग्दो अवस्था बनेको र लेदोसहितको भेलले निकै बलिया र पक्की घरलाई समेत सहजै बगाएको उल्लेख गर्नुभयो। साथै सो प्रभावित क्षेत्रमा दर्जनौं अमेरिकी नागरिकहरू पनि रहेको भन्दै ट्रम्पले उनीहरूको सुरक्षित उद्धार तथा खोजी कार्यमा आफ्नो सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। नेपाल सरकारले अनुरोध गरे बमोजिम आवश्यक जुनसुकै किसिमको राहत उपलब्ध गराउन अमेरिका तयार रहेको उहाँको भनाइ छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले आपतकालीन राहतको लागि 5 लाख अमेरिकी डलर सहयोग घोषणा गर्नुका साथै विज्ञ उद्धार टोली परिचालन गरिसकेको जनाएको छ।
1: काठमाडौँ मुगली नारायणगढ़ सड़क खण्ड अन्तर्गत पृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीले पृथ्वी राजमार्गको धादिङको गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न खण्डमा लेदो थुपारेपछि अस्तिदेखि सड़क अवरूद्ध छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीको दुई स्थान र गल्छी गाउँपालिकाको एक ठाउँमा बाढ़ीले थुपारेको लेदो पछ्याउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ। लेदो थुप्रिएको ठाउँमा उपकरणहरू प्रयोग गरी लेदो हटाउने काम हिजो दिनभर गरिए पनि अझै पूर्ण रूपमा सफा हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। आज दिनभरिमा सड़क खुलाउने गरी काम तीव्र गतिमा भइरहेको जनाइएको छ। काठमाडौँको नागढुङ्गादेखि मुगलिनसम्मको सड़क खण्ड बाढ़ीको सम्भावित जोखिमका कारण गत भदौ 10 गतेदेखि नै पूर्ण रूपमा बन्द हुँदा उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका ठप्प प्राय छ।
2: भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा जोड़िने करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बाढ़ीले बेत्रावती मैलुङ हुँदै सेप्रोब्यासी रसुवागढ़ी जोड़ने सड़क खण्ड ठप्प पारेको हो। यस्तै गल्छीदेखि त्रिशुलीसम्मको करिब 10 किलोमिटर सड़क पनि बन्द छ। पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क खण्ड लेदोले ढाकिएको छ। अहिले लेदो पन्छाएर यातायात सुचारू गराउने कार्यलाई प्राथमिकतामा राखिएको सड़क विभागले जनाएको छ। बाढ़ीले नेपाल चीन जोड़ने प्रमुख नाका क्षेत्रका 41 पुल पूर्ण रूपमा ढालेको छ। अहिले 50 मिटरसम्म लम्बाईका 7 मात्रै बेली ब्रिज मौजदार त छन्। आवश्यकता र सम्भाव्यताका अध्ययन गरी ती बेली ब्रिज जडान गर्ने तयारी भइरहेको छ। बाँकी क्षतिग्रस्त स्थानको लागि भारत र चीन सरकारले तत्काल बेली ब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई पुनः सड़क सञ्जालमा जोड़ने गरी द्रुत गतिमा काम अगाडि बढ़ाइएको विभागले जनाएको छ, जसका लागि बेत्रावतीमा बेली ब्रिज हाल्ने तयारी छ। बेत्रावतीसम्मको सड़क नखुलेसम्म धुन्चे हुँदै सेप्रुबेन्सी पुग्न सक्ने अवस्था रहेको छैन। सड़क खुलाउने कार्यलाई तीव्रता दिन सरकारी 10 र निजी क्षेत्रका 10 गरी 20 भारी उपकरण परिचालन गरिएको सड़क विभागले जनाएको छ। सरकारले क्षति भएका सड़क तथा पुलको पुननिर्माण तथा यातायात सञ्चालनलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन दर्द।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। नव यज्ञोपदित अर्थात जनै तथा रक्षाबन्धन धारण गरी आज जनै पूर्णिमा पर्व मनाइदिछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक हिन्दू सनातन धर्मावलम्बीले नदी ताल तलाव पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँध्ने प्रचलन छ। ब्राह्मण क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। रक्षाबन्धन बाँध्दा एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, बसन्तपुर स्थित अशोक विनायक लगायत बागमती नदीको किनार र काठमाडौँ उपत्यका लगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड़ लाग्ने गर्छ। यस्तै आज 11 थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। यसरी क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको संचार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। नेवार समुदायले आजको दिनलाई क्वाँटी पुण्यको रूपमा मनाउँछन्। नेपालको तराई क्षेत्रमा भने आजका दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउँदैछन्। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाड़ी क्षेत्रमा पनि बढ़न थालेको छ। तामाङ समुदायले आजको दिनलाई गोनेङ्याको नाममा नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गरी ज्ञान दिवसको रूपमा मनाउँछन्। बोन धर्मगुरूहरू गोसाईकुण्ड, पाँच पोखरी, सैलुङ, तेमाल र ललितपुरको कुम्भेश्वर मन्दिरमा जाने गर्छन्। आज काठमाडौँको उत्तर पूर्वी भेकमा रहेको मणिच्यूट रसुवाको गोसाईकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोको पाँच पोखरी, धनुषाको जनकपुर धाम, धनुषसागर र गंगा सागर, जुम्लाको दान साधु एवं नवलपरासीको त्रिवेणी धाम लगायतका ताल पोखरी र कुण्डमा मेला लाग्ने गर्छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। युद्धविरामका बावजूद इजरायलले आफ्ना छिमेकी देशमाथिको आक्रमण जारी राखेको छ। सिरियाको आधिकारिक समाचार संस्था सानाका अनुसार इजरायली सेनाले दमास्कसको पश्चिमी उपनगरस्थित बेत जिन्न र रेड हिल्स क्षेत्रको कृषि भूमिमा दुईवटा मोटार सेल प्रहार गरेको छ। यस आक्रमणबाट कुनै मानवीय क्षति नभए पनि सिरियाले अन्तर्राष्ट्रिय कानून विपरीतको यस कदमको विरोध गर्दै आफ्नो भूभागबाट इजरायली सेनाको पूर्ण फिर्ता हुनुपर्ने माग दोहोर्याएको छ। उता लेबनानको दक्षिणी क्षेत्रस्थित नबाटिए जिल्लामा इजरायली लड़ाकू विमानले गरेको हवाई आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। अरब सालिम र नौखौरा क्षेत्रमा भएका ती आक्रमण हिजबुल्लाले इजरायली क्षेत्रतर्फ ड्रोन प्रहार गरेको भनिएको बदलामा भएको इजरायली सेनाले जनाएको छ। यसैबीच इजरायली सेनाले वेस्ट ब्याङ्क क्षेत्रमा गैराती धरपकड गरेको अल जजिराले जनाएको छ। धरपकड र अश्रु ग्यास प्रहारका कारण कयौं मानिस श्वास प्रश्वासको समस्याबाट पीड़ित भएका छन्। प्रहार गरिएका ग्यास क्यान्सरका कारण मानिसहरू घरहरू नजिकै आगलागी समेत भएको बताइएको छ।
2: अब खेल समाचार। नेपाली मिक्स मार्शल आर्ट्स एमएमए फाइटर रविन्द्र ढाँटले रोड टू यूएफसी सीजन 5 को सेमी फाइनलमा आज न्यूजील्याण्डका अपराजित फाइटर काशिप मर्डोकसँग प्रतिस्पर्धा गर्दैछन्। रविन्द्र र मर्डोक बीचको प्रतिस्पर्धा चीनको सांघाई स्थित अक्टागनमा आज अपरान्ह 2:45 शुरू हुनेछ। दुवै फाइटरको व्यावसायिक प्रदर्शन उत्कृष्ट रहेकोले सेमी फाइनल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। बजाङ्गी बाघ उपनामले परिचित रविन्द्रले व्यावसायिक एमएमए करियरमा हालसम्म बान्ट मवेट विधामा खेलेका 10 मध्ये 9 खेलमा जितेका छन्। सन् 2023मा इस्माइल खानसँग पराजित भएपछि रविन्द्रले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। गत वर्ष भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट 17मा भारतका चर्चित फाइटर चुन रेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उनले बान्टम वाइट उपाधि जितेका थिए। उक्त जीतसँगै रविन्द्र म्याट्रिक फाइट नाइटको बान्टम वाइट उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका थिए। रविन्द्रका प्रतिद्वन्दी काशिप मर्डोक पनि अपराजित यात्रामा छन्। उनले आफ्नो व्यावसायिक एमएमए करियरमा अहिलेसम्म कुनै खेल हारेका छैनन्। मर्डोकले गत मेमा रोड टू यूएफसी सीजन 5 को क्वार्टर फाइनलमा जापानका युनोसुके मिनामीलाई पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएका हुन्।
1: अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखाको प्रभावले हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी बागमती लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मध्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थान मा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच चीनतर्फबाट नदी थुनिएर ताल बनेकाले भोटेको सिउँदै बाढ़ी आउने जोखिम कायमै रहेकाले सचेत रहन अनुरोध गरिएको छ। भदौ 10मा बाढ़ी सृजना भएको स्थानमा ताल बनेको जनाइएको छ। उक्त ताल बढ़ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको भन्दै बाढ़ी पूर्वानुमान महाशाखाले हिजैदेखि सूचना जारी गरेको छ। अर्को सूचना जारी नहुँदासम्म भोटेको सिउँ नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: रसुवा बाढ़ीमा परेकाहरूका आज पनि बिहानैदेखि खोजी शुरू। 479 जनाको शव फेला। 102 शव परीक्षणको लागि पोखरा लगियो।
1: पृथ्वी राजमार्गको लेदोपन छर्ने क्रम जारी। अझै सञ्चालनमा आएन रसुवा जोड्ने 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त।
2: राहत र उद्धार बारे थप निर्णय गर्न मन्त्री परिषद बैठक बस्दै नेपाललाई जस्तोसुकै सहयोगको लागि तयार रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई।
1: सिरियामा इजरायली सेनाद्वारा 2 मोर्टार सेल प्रहार। लेबनानमा भएको आक्रमणमा 1 महिलाको मृत्यु, 6 जना घाइते।
2: र नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले रोड टू यूएफसी को सेमी फाइनलमा न्यूजील्याण्डका मर्डोकसँग प्रतिस्पर्धा गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
5: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

सीआरबीटी नम्बर 01300045429 पीआरबीटी नम्बर 60451652।

0: भयो।
1: चीनमा 5.1 म्याग्निच्युडको भूकम्प क्षतिको विवरण आउनु बाँकी, नेपाललाई सहायता उपलब्ध गराउने चीनको घोषणा
0: र टी ट्वेन्टी सिरिज अन्तर्गत पहिलो खेलमा आज साउथ अफ्रिका र नामिबिया भेट्दै।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। रसुवाको भोटेको सीमा आएको बाढ़ीमा परेर मृत्यु हुनेको संख्या 499 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म 499 जनाको शव भेटिएको हो। त्यसमध्ये नवलपरासी पूर्वमा 112, गोरखामा 44, धादिङमा 40, चितवनमा 186, तनहुमा 29, नवलपरासी पश्चिममा 28, नुवाकोटमा 27 र रसुवामा 13 शव भेटिएका छन्। तीमध्ये 393 जनाको शवको पहिचान हुन सकेको छैन। शव भेटिएका जिल्लासँगै काठमाडौँ पोखरा पाल्पा रूपन्देही कपिलवस्तु जिल्लामा राखिएको प्रहरले जनाएको छ। अहिलेसम्म 3253 जनाको उद्धार गरिएको छ। 73 जना घाइते भएका छन्। अहिलेसम्म 977 जना सम्पर्कविहीन छन्। उनीहरूको खोजीमा 15108 सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धारमा नेपाली सेनाका 6 र निजी क्षेत्रका 9 गरी 15 हेलिकप्टर उद्धार तथा राहत कार्यमा खटिएका छन्। सरकारले प्रभावित क्षेत्रमा 10 ट्रक भन्दा बढ़ी राहत सामग्री पठाइसकेको र 4 हेलिकप्टरबाट खाद्य तथा गैर खाद्य सामग्री ढुवानी गरिएको छ।
0: रसुवागढी एवं भोटेकोसी नदीमा आएको बाढ़ीबाट प्रभावितहरूको सहयोगका लागि प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले बाढ़ी प्रभावितहरूको पुनर्स्थापनाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयले निर्देशन दिने निर्णय गरेको छ। यस्तै भारत सरकारसँग जी2जी खरिद माध्यमबाट 25,000 मेट्रिक टन रासायनिक मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले बताउनुभयो।
1: भोटेकोशीको बाढ़ी पीड़ितको सहयोग अर्थ गण्डकी प्रदेश सरकारले 4 करोड़ प्रदान गर्ने भएको छ। आज विज्ञप्ति निकालेर मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम दाखिला गर्ने निर्णय भएको जानकारी दिनुभएको हो। मुख्यमन्त्रीले बाढ़ीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन र भेटिएका शवहरूको उचित व्यवस्थापनका लागि प्रदेश सरकारबाट सम्बन्धित निकायसँग समन्वय भइरहेको बताउनु भएको छ। त्यसै गरी सुदूरपश्चिम प्रदेश सरकारले पनि भोटेकोशी बाढ़ी पीड़ितको राहत तथा पुनर्स्थापनाका लागि 2 करोड़ रूपियाँ प्रदान गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्री परिषदको आजको बैठकले उक्त निर्णय गरेको हो। सहायता रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय भएको सरकारका प्रवक्ता अवकाश बहादुर रावलले जानकारी दिनुभएको छ। साथै बाढ़ी पीड़ित र प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णय पनि भएको छ।
0: रसुवा बाढ़ीमा विपत्ता भएका नागरिकको खोजीमा नेपाली सेनाले सक्रियता बढ़ाएको जनाएको छ। शव संकलन र व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेका गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेशनलाई थप तीव्र बनाएको उल्लेख गरेको छ। शव संकलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी शव संकलन गरिरहेको छ। बाढ़ीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरेको छ। यसअघि सेनाले प्रभावित नागरिकको उद्धार राहत तथा अस्थायी व्यवस्थापनका लागि 1600 जनशक्ति खटाएको थियो। सेनाले प्रभावित क्षेत्रका साथै त्रिशुली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण स्थानहरूमा आफ्नो जनशक्तिलाई टोलीगत रूपमा खटाएर संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बावजूद पनि सैनिक टोलीले निरन्तर रूपमा शव फेला पार्ने र संकलन गर्ने कार्यलाई अघि बढ़ाएको जनाएको छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढ़ी पीड़ितका नाममा अनधिकृत रूपमा रकम संकलन नगर्न अनुरोध गर्दै त्यस्तो गरेमा कडा कार्यवाही गर्ने

0: चेतावनी दिएको छ। भोटेकोशी नदी भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति समूह तथा संस्थाहरूले आफू खुशी रकम संकलन गरिरहेको गुनासो आएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको हो। कतिपय व्यक्ति समूह तथा संस्थाले अनधिकृत क्यूआर कोड र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिरहेको जानकारी प्राप्त भएको र त्यसपछि प्रधानमन्त्रीको कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि बेचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको
4: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। भोटेकोशी बाढ़ीमा पनि सम्पर्कविहीन भएका पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहीन भएका पर्यटक मध्ये विभिन्न देशका 117 जना पर्यटकको उद्धार गरिएको हो। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सीईओ हिक्मत सिंह अहिले हालसम्म भारतको 85, चीनको 16, दक्षिण कोरियाको 9, संयुक्त राज्य अमेरिकाको 2 र इटलीका 2 जनाको उद्धार गरिएको छ। यस्तै देशको नाम नखोलेका 3 जनाको समेत उद्धार गरिएको छ। निमित्त सीईओ अहिले अन्य हराएका पर्यटकको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पर्यटन बोर्ड पर्यटन प्रहरी र स्थानीय प्रशासनको समन्वयमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको जानकारी दिनुभयो। यसबाहेक ट्रेकिङ कम्पनी गाइड र सुरक्षा निकायले प्रभावित क्षेत्रमा फँसेका पर्यटक तथा स्थानीयको उद्धारका लागि प्रयास गरिरहेका छन्। पर्यटन बोर्डले हराइरहेका व्यक्तिको विवरण संकलन र प्रमाणीकरणका लागि विभिन्न निकायहरूसँग समन्वय गरिरहेको र सूचनाहरू अध्यावधि गरिरहेको जनाएको छ। नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर 1234, हटलाइन नम्बर 1144 र पर्यटन प्रहरी 9852849445 सम्पर्क गर्न भनेको छ।
0: भोटेकोशीमा आएको बाढ़ीपछि काठमाडौँ उपत्यका बाहिर जाने मुख्य नाका नागढुङ्गा मुगलिन राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। रसुवा हुँदै चीनको नाका जाने पासाङ लामो राजमार्ग पनि पूरै ध्वस्त भएका कारण बन्द भएको छ। यी सड़क हुँदै सामान ढुवानी गर्ने मालवाहक ट्रकहरू अहिले राजधानीमै अड्किएका छन्। कलंकीदेखि बल्कुसम्म सड़क ट्रकले भरिएको छ। सड़कको एक लेनमा ट्रकहरू लाइन लागेर बसिरहेका छन्। उपत्यका बाहिरिनका लागि तयारी अवस्थामा रहेका ट्रकहरू अस्ति दिउँसोदेखि नै रोकिएका हुन्।
5: अब अन्तर्राष्ट्रिय समाचार। चीनमा 5.1 म्याग्नेच्यूडको भूकम्प गएको छ। चीनको भूकम्प नेटवर्क केन्द्रले जनाए अनुसार दक्षिण पश्चिमी सिचुआन प्रान्तको लुमचाङ शहरमा 5.1 म्याग्नेच्यूडको भूकम्प गएको हो। भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण आएको छैन। यसै साताको शुरूआतमा नेपाल तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढ़ी र पहिरोपछि कुनै दुवै देशमा उद्धार तथा राहत कार्य जारी छ। उक्त विपदमा सयौं मानिसहरूको मृत्यु भएको छ भने अझै सयौं बेपत्ता छन्। यसैबीच चीन सरकारले सीमावर्ती क्षेत्र केरुङ र नेपालतर्फ आएको विनाशकारी बाढ़ी पहिरो प्रभावित क्षेत्रका निम्ति आपतकालीन मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। चीनिया कम्युनिष्ट पार्टी सीपीसीको उच्च स्तरीय बैठकपछि यो घोषणा गरिएको चीनिया संचार माध्यमले जनाएका छन्। चीनका राष्ट्रपति शी चिनफिङको अध्यक्षतामा आज पार्टीका शीर्ष नेतृत्वको विशेष बैठक बसेको थियो। बैठकमा छिमेकी नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपतकालीन राहत सामग्री र सहयोग पठाउने निर्णय गरिएको हो।
0: अब खेल समाचार। त्रिदेशीय टी20 सीरिज अन्तर्गत आज साउथ अफ्रिका र नामिबिया भेट्दैछन्। दुई टोली बीचको खेल आज नामिबियाको विण्ड हक स्थित नामिबिया क्रिकेट ग्राउण्डमा नेपाली समयअनुसार साँझ 5:45 बजे शुरू हुनेछ। दुवै टोली पहिलो खेल जित्दै सिरिजमा अग्रता कायम गर्न चाहन्छन्। यो सिरिजमा आयोजक नामिबिया, साउथ अफ्रिका र जिम्बाब्वे गरी तीन टोलीको सहभागिता रहनेछ। यो टी20 सिरिज लगत्तै दक्षिण अफ्रिकाले नामिबियासँग एक दिवसीय खेल पनि खेल्नेछ। तीनवटा खेलहरूको सिरिज अन्तर्गत दुई टोली बीचको खेल सेप्टेम्बर 9-13 सञ्चालन हुनेछन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: रसुवा बाढ़ीमा परि मृत्यु हुनेको संख्या 489 पुग्यो। 393 शवको पहिचान हुन सकेन।
0: बेपत्ताको खोजी र शव व्यवस्थापनमा सक्रियता। 13,000 भन्दा बढ़ी सुरक्षाकर्मी र 15 हेलिकप्टर उद्धारका लागि परिचालन।
5: प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने सरकारको निर्णय। भोटेकोशी बाढ़ी पीड़ितको सहयोगार्थ गण्डकी सरकारद्वारा 4 करोड़ सहयोग।
0: चीनमा 5.1 म्याग्नेच्यूटको भूकम्प। क्षतिको विवरण आउन बाँकी। नेपाललाई सहायता उपलब्ध गराउने चीनको घोषणा।
5: र टी20 सिरिज अन्तर्गत पहिलो खेलमा आज साउथ अफ्रिका र नामिबिया भिड्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौं। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

सुना है साथी दो धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धनी सुख्यो रातले भगाउँछ।

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छे, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन

सोने सकिन। हेर न, यो हृदयमा गुम्सेका भावनाहरू जताउन सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै रह्यो।

对。

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भोटेको सिबाडीमा बगेका 579 जनाको शव भेटिए, 1924 जना बेपत्ता, 4451 जनाको उद्धार।
0: भारत सरकारले टनेल, रेस्क्यू टीम र बेली ब्रिज पठाउने, चिनिया राष्ट्रपतिको समवेदना, 17,000 बालबालिका प्रभावित भएको आकलन।
1: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 4 अर्ब भन्दा बढ़ी रकम संकलन। प्रधानमन्त्री र मन्त्रीहरूले एक महिना

0: तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने सरकारको निर्णय,
1: बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रूसको चेतावनी, नर्वेका राजा हाराल्डको 89 वर्षको उमेरमा निधन,
0: र नेपाली फाइटर रविन्द्र ढाँटर रोड यूएफसीको फाइनलमा प्रवेश, फिफा अध्यक्ष इन्फान्टिनोमाथि फौजदारी मुद्दा हाल्ने युरोपेली फुटबल महासंघको तयारी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी। अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
1: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा। रसुवा बाढ़ीको प्रभावितहरूको संख्या प्रति घण्टा बढ़ने क्रममा रहेको छ। बाढ़ीमा बगेका 579 जनाको शव भेटिएको छ भने 1924 जना बेपत्ता रहेको पाइएको छ। आज बेलुकीसम्मको तथ्याङ्क अनुसार यी संख्याको विवरण आएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्था व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले केवेरगी बेपत्ता उनीहरूको संख्या

0: cousin Pan fait, on a un aussi. Dans un cousin David, Body fait la voix avec ça. On a un numéro de 200 canons, on a un numéro de slides. C'est parti, un mission à l'île Missy. Missing is Alikati Kuranda, the exact number of the Garas, the paper name, the authentic source what I got data like a community got back. It is unnice, so this Janata missing Sankhya, and we like Prakta Vakusa.
1: सम्पर्क विहीन विदेशी नागरिकको सम्बन्धित देशको संयन्त्रबाट र बाढीमा बगेका नेपाली नागरिकको चाहिँ विदेशमा भएका आफन्तको माध्यमबाट विवरण संकलनको काम भइरहेको उहाँले बताउनुभयो। उद्धार र राहतका लागि 15,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। छिमेकी राष्ट्रबाट आएका उद्धार टोलीले पनि सरकारी संयन्त्रसँगै मिलेर काम गरिरहेको प्राधिकरणले बताएको छ। आज बेलुकीसम्म 4,451 जनाको उद्धार गरिएको प्रवक्ता महतले बताउनुभयो।
0: र अहिलेसम्म हामीले जम्मा उद्धार 4,451 जनाको उद्धार गरौं। त्यसमा आज जलविद्युतको सुरुङबाट हाइड्रो सुरुङबाट 191 जना सहित कोटाक्याङ्क भयो। त्यसमध्ये हामीलाई प्रमाणकारी भए अनुसार विदेशी नागरिकको उद्धार अहिलेसम्म 129 जनाको भएको छ। र नेपाली सेना र निजी हेलिकप्टर गरी जम्मा 15 हेलिकप्टरबाट हालसम्म 80 भन्दा बढी उडानहरू भइसकेका छन्। एक्ज्याक्ट यसको नम्बर चाहिँ फेरि बढ्ने नै छ।
2: भटेकुसी नदीमा आएको बाढ़ीमा परि मृत्यु हुनेको शव राख्ने ठाउँको अभाव भएको छ। बाढ़ीमा भेटिएका शवहरू गल्न थालिसकेकाले सुरक्षित राख्न समस्या भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विभिन्न समस्याले शव सुरक्षित राख्न समस्या भएको बताउनुभयो।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अब ती शवहरू ल्याएर अलि लामो समय राख्नुपर्ने हुन सक्छ, किनभने धेरै आफन्तहरू लानुभएको छ, खोज्ने मान्छेहरू कम भएको छ, खोज्नु हुने मानिसहरू पनि धेरै टाढा हुनुहुन्छ, उहाँहरू आइपुग्न पनि समस्या लाग्ने हुने टाइम लाग्ने, विदेशी नागरिकहरूको पनि शवहरू अलि समय राख्नुपर्ने अवस्थाहरू उहाँहरूको पहिचान सबै गर्नलाई, त्यसका कारणले अर्को फेरि सबै शवहरू सग्लो अवस्था नभएको, धेरै शवहरू चाहिँ क्षत विक्षत भएको, अङ्ग भङ्ग भएको, कुनै शरीरको एउटा मात्रै अङ्ग भेटिने अवस्थाहरू, त्यस्तो अवस्थामा त्यसलाई थप पहिचान गरेर यकिन गर्नका लागि पनि लामो समय राख्नुपर्ने हुन्छ। यस्तोमा हामीसँग जति पनि स्वास्थ्य संस्थाहरूमा त्यति क्षमताहरू नजिकमा रहेका स्वास्थ्य संस्थाहरूका अतिरिक्त कति टाढासम्म लगेर राख्न सकिन्छ, त्यहाँसम्म लगेर व्यवस्थापन गर्नु परेको छ।
2: त्रिशुली तथा नारायणी नदीमा भेटिएका शवको तस्विर खिचेर डिस्प्ले बोर्डमा राखेर समेत पहिचानको व्यवस्था मिलाइएको थियो। एकैपटक ठूलो संख्यामा शव संकलन र पहिचान भएकाले कामको व्यवस्थापन मिलाउन ध्यान केन्द्रित गरिएको उहाँले बताउनुभयो।
3: अब हामीले बाहिरबाट त्यसरी जनशक्ति ल्याएर गर्नुपर्ने अवस्था अहिले तत्काल त्यस्तो खालको दिएको छैन, तर अब यो शवहरूको पहिचान लगायतका विषयमा हामीसँग फोरेन्सिक को काम गर्ने चिकित्सकहरूको संख्या तुलनात्मक रूपमा धेरै हुँदैन, थोरै हुन्छ। अब यो ठूलो मात्रामा भएको जुन शवहरूको संख्या छ त्यसको स्थापन गर्नका लागि हामीले जति सकिन्छ चाँडो व्यवस्थापन गर्ने गरी भएकै स्रोतहरूलाई व्यवस्थापन गरेर उपयोग गरेर गर्ने गरिरहेका छौँ। भएन पुगेन भने त्यसमा हामीले थप अरू हिसाबले सहजीकरण गर्छौँ।
2: शव संकलन र घाइतेको उद्धारसँगै राहत संकलन र वितरणको काम पनि तीव्र गतिमा भइरहेको सरकारको दावी छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले यसबारे थप जानकारी दिनुभएको छ।
0: राहत हामीले अस्ति पहिलो दिन नै यो रसुवा र नुवाकोटको लागि 1-1 करोड़ र धादिङको लागि 50 लाख यो विकासन कार्यालयमा विनियोजन भइसकेको थियो भने हिजोको कार्यकारी समिति जुन माननीय गृह मन्त्रीज्यूको अध्यक्षतामा हुन्छ उहाँको समितिले निर्णय गरेर 15 जुन संकटग्रस्त पालिका भनिएको थियो 15 पालिकालाई जम्मा 6,15,00,000 चाहिँ आज पठाइएको छ। र अब थप सामग्रीहरूको हामीले रिलिफ डिस्ट्रिब्युसनको कुरा गर्दाखेरि हाम्रो हिजोसम्म ट्रक सामग्री र 4 हेलिकप्टरबाट खाद्य तथा गरी खाद्य सामग्रीहरू पठाइएको थियो भने आज थप 2 लाख खाद्य र गैर खाद्य गरी र हेलिकप्टरबाट पनि पठाइएको हामीसँग विवरण छ। अब इन्धन पनि धेरै अब धेरै हेलीहरू युज हुने त्यसपछि ग्राउन्ड रेस्क्यू पनि धेरै गर्नुपर्ने रिलिफहरू पनि लानुपर्ने भएर हामीलाई इन्धन पनि धेरै मात्रा आवश्यक छ। हामीले आज मात्र पनि 9,000 मिटर भन्दा बढी चाहिँ हवाई इन्धन थप गरेका छौं।
1: सड़क र संचार अवरोधले राहत वितरणमा पनि असहज भएको छ। बाढ़ीले मितिरी पुल यता रसुवाभित्र मात्र 13 पुल पूर्ण रूपमा बगाएको छ। नुवाकोट र रसुवा सिमानाकामा 2 पुल समेत बगेसँगै त्यो जिल्ला सड़क सञ्जालबाट विच्छेद भएको हो। आजबाट बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित रसुवा जिल्ला सड़क सञ्जालमा जोड़िएको छ। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौँ टोका छहरे गंखार पुल आफ्र नर्जा लच्याङ समर्थली पाटी खर्क हुँदै बोगटीटार कालिका स्थान धुन्चे सड़क खण्ड चार चक्के साना सवारी साधन सञ्चालन हुने गरी सञ्चालन गरिएको हो। यस्तै पृथ्वी राजमार्गको धादिङको गल्छी मलेखु सड़क पनि आजै बेलुकीदेखि सञ्चालनमा आएको छ। अन्य सड़क पनि सञ्चालनका लागि 20 मेसिनसहित काम भइरहेको सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेले जानकारी दिनुभयो।
4: इक्विपमेन्टहरू चाहिँ हामी सरी 20 इक्विपमेन्टहरू युज भएको छन् आँगनमा होइन सबैतिर गरेर अब पृथ्वी हाइमा हामीले 10 इक्विपमेन्ट युज गरेर बाटो खुलाएका छौँ। अब राति पानी परेन भने चाहिँ रामेश्वर हुन्छ, पानी पर्यो भने चाहिँ ब्लक हुन सक्छ। फेरि त्रिशुली बजार एरिया र देवीघाट गरेर करिब हाम्रो 7 मिसिन त्यहाँ युज भएको छ, अनि रसुवामा पनि 3 मिसिनले काम गरिरहेछन्। पृथ्वी हाइवेमा 10 मिसिनले काम गरिरहेछन्। हाम्रो इन्जिनियर सब इन्जिनियरहरू मेकानिक्सहरू अपरेटरहरू सबै फिल्डमै खटिराख्नु भएको छ।
1: रसुवा बाढ़ीले 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्, जसकारण धादिङ जाने मुख्य सड़क समेत अवरूद्ध भएको थियो। चीनसँग जोड़िने रसुवागुड़ी नाकाको पुल पनि बगाएको थियो। नुवाकोटको त्रिशुलीमा पुल रहेको पुल लगायत अन्यत्र पनि धेरै ठाउँमा क्षति पुगेको उहाँले बताउनुभयो।
4: मेन क्षति भएको भनेकै गल्छी त्रिशुली मैलुङ स्याप्रुबेसी रसुवागुडी सड़कको हो। त्यसको 40 करिब क्षति छ हाम्रो होइन। अब त्यसमा चाहिँ अहिले एउटा चाहिँ देवीघाटमा तादी नदीको पुल बगेको हुनाले त्यहाँनिर एउटा समस्या छ भने बेत्रावतीको पुलमा अर्को समस्या छ। अब अहिले चाहिँ त्रिशुलीदेखि माक्सतिरको लागि चाहिँ हामी काम गरिरहेका छौँ। अहिले त्रिशुली बजार क्रस गर्न सकेका छैनौँ हामी। अहिले
1: रातिमा पनि काम भइरहेछ,
4: रातिमा पनि जोखिम एनालाइसिस गरेर हामी काम गर्छौँ।
1: बाढ़ीका कारण रसुवा धादिङ नुवाकोट लगायतका जिल्ला प्रभावित बनेका छन्। अधिकांश ठाउँमा पुल बगाएकाले तत्काल बेली ब्रिज चाहिने अवस्था छ। त्यसका लागि नेपाली सेनासँग भएको बेली ब्रिज मागेर स्थापित गर्ने काम भइरहेको प्रवक्ता न्यौपानेले बताउनुभयो।
4: हाम्रा मेन बेली ब्रिज तत्काल राख्नुपर्ने चाहिँ एउटा त्रिशुली बजारमा छ, वारिपारीको कनेक्ट छ, त्यसको लागि वर्कआउट गर्दैछौँ। त्यसै गरी हामी बेत्रावती र देवीघाटमा पनि बेली ब्रिज राख्नुपर्ने छ। यसरी हामी रसुवासँगको चाहिँ मेन स्ट्राटेजिक रोड नेटवर्कबाटै कनेक्सनमा पनि हामी पुग्छौँ। अब अहिले रसुवा धादिङलाई चाहिँ हामी गल्छीको बाटो परिवर्तन हुँदै गइरहेको ब्रिक सड़क मार्फत यातायात सञ्चालन गरेका छौँ भने रसुवा पनि वैकल्पिक मार्ग मार्फत यातायात सञ्चालनमा छ। अब मेन हाइवेबाट सञ्चालन गर्न रसुवा जोड्न चाहिँ हामी त्यही काम गरिरहेका छौँ।
1: मन्त्रालयले परराष्ट्र मन्त्रालयले आज मात्रै बेली ब्रिज माग गर्दै भारत र चीन सरकारलाई पत्र पठाएको जानकारी गराएको थियो।
2: आजै भारत सरकारले टनेल रेस्क्यू टीम र बेली ब्रिज पठाउने बताएको छ। विभिन्न हाइडेपावरभित्र फँसेका कामदारहरूको उद्धारका लागि भारत सरकारले टनेल रेस्क्यू टीम पठाउन लागेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज पत्रकार सम्मेलन मार्फत उक्त टीम पठाउन लागेको जानकारी दिनुभएको छ। साथै टीम पठाउनु अगाडि रेकी गर्ने टोली बाढ़ी प्रभावित क्षेत्रमा पुगेर निगरानी गर्ने पनि उहाँले बताउनुभयो। साथै भारतले स्वास्थ्य कर्मीको टोली पनि पठाउने भएको छ। चीनिया राष्ट्रपति सी जिनफिङले नेपालमा आएको विपत्तिप्रति समवेदना सन्देश पठाउनु भएको छ। आज आफ्नो नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सन्देश पठाएको काठमाडौँस्थित चीनिया दूतावासले जनाएको छ।
1: आज बिहान मात्रै राष्ट्रपति सीको अध्यक्षतामा बसेको चीनिया कम्युनिष्ट पार्टी सीपीसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढ़ाउने निर्णय गरेको थियो। बैठकमा राष्ट्रपति सीले विनाशकारी पहिरोपछि जारी उद्धार र राहत कार्यबारे छलफल गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन समेत दिनुभएको थियो। यस्तै चीनको विदेश मन्त्रालयले आज भोटेकोशी बाढ़ीको मुख्य कारण ग्लेसियर हिमनदी विस्फोट भएर गएको पहिरो नै रहेको विवरण सार्वजनिक गरेको छ। आज बिहान ड्रोन मार्फत गरिएको निगरानीमा हिम पहिरोका कारण ठूलो विपद निम्ताउने बाढ़ी गएको पत्ता लागेको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानलाई उद्धृत गर्दै चिनिया संचार माध्यमहरूले जनाएका छन्। करिब 50,000 घनमिटर हिउँ र बरफको भग्नावशेष थुनिएर बनेको तालमा खसेको प्रवक्ता जियानको भनाई उद्धृत गर्दै सीजीटीएनले जनाएको छ। माथिबाट खसेको बरफ पग्लिनुका साथै उक्त कृत्रिम तालको पानी पनि थपिएपछि विनाशकारी बाढ़ी गएको चिनिया पक्षको निष्कर्ष छ। भोटेकोशी नदीमा आएको बाढ़ी पहिरोबाट भएको जनधनको क्षतिप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गहिरो दुःख व्यक्त गर्नुभएको छ। व्हाइट हाउसमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेपालको वर्तमान नेतृत्वसँग आपतकालीन विषयमा कुराकानी भइरहेको र अमेरिका सहयोग गर्न तयार रहेको बताउनु भएको छ। नेपाल परिवेशमा बाढ़ीबाट 17,000 बालबालिका प्रभावित भएको आकलन लगायतका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवनभर।

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ
2: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
3: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज.
4: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
5: राष्ट्रिय बाल परिषदले रसुवा बाढ़ीबाट प्रभावित जिल्लाहरूमा झण्डै 17,000 बाल बालिका प्रभावित भएको आकलन गरेको छ. युनिसेफले समेत बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङ जिल्लामा कम्तीमा 17,000 बाल बालिका प्रभावित भएको भन्दै विज्ञप्ति निकालेको थियो. परिषद युनिसेफ शिविन लगायतका प्रतिनिधिहरूले ती क्षेत्रको जनसंख्या विद्यालय लगायतका विभिन्न विवरणको हिसाबका आधारमा बाढ़ीबाट प्रभावित हुन सक्ने बाल बालिकाको संख्या अनुमान गरेको परिषदका सदस्य सचिव दुर्गा चालिसेले जानकारी दिनुभयो. स्थानीय तहका बाल कल्याण अधिकारी परिषदका कर्मचारीहरू विपद प्राधिकरणसँग मिलेर बालबालिकाको खोजी उद्धार र राहत कार्यका लागि काम गरिरहेको पनि उहाँले बताउनुभयो. केन्द्रबाट आगामी दिनमा बालबालिकाको संरक्षणका लागि कसरी काम गर्ने भनेर योजना र तयारीको गृह कार्य भइरहेको पनि परिषदका सदस्य सचिव चालिसेको भनाई छ.
4: बाढ़ीमा क्षतिग्रस्त जलविद्युत आयोजनामा कार्यरत 934 जना सम्पर्कविहीन भएका छन्. स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानले भोटेकोशी बाढ़ीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनामा कार्यरत 934 जना सम्पर्कविहीन रहेको जनाएको छ. बाढ़ी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा कार्यरत व्यक्ति सम्पर्कविहीन भएका हुन्. रसुवा जिल्लाका विभिन्न 7 जलविद्युत आयोजनामा कार्यरत 730 जना, नुवाकोटका 6 आयोजनाका 204 जना, रसुवामा माथिल्लो तिर्सुले 3, रसुवागढ़ी जलविद्युत आयोजना, रसुवा भोटेकोशी माथिल्लो मेलम्ची ए, लाङटाङ खोला, चिलिमी र मैलुङ खोला जलविद्युत आयोजनामा कार्यरत व्यक्ति सम्पर्कविहीन भएका छन्. ती आयोजना मध्ये माथिल्लो त्रिशुली 3 सबैभन्दा धेरै 578 जना सम्पर्कविहीन रहेको पाइएको इपानले सार्वजनिक गरेको विवरणमा उल्लेख छ. रसुवागढ़ीमा 13, रसुवा भोटेकोशीमा 4, लाङटाङ खोलामा 42, चिलिमीमा 8 र मेलुङ खोलामा 7 जना सम्पर्कविहीन भएका छन्. त्यस्तै नुवाकोटका त्रिशुली जलविद्युत आयोजना, देवीघाट जलविद्युत आयोजना, माथिल्लो त्रिशुली 3A, माथिल्लो त्रिशुली 3B, मिडल त्रिशुली गंगा र नुवाकोट सौर्य विद्युत आयोजना बाढ़ीबाट प्रभावित भएका छन्. माथिल्लो त्रिशुली 3B कार्यरत 158 जना र माथिल्लो त्रिशुली 3A 42 जना सम्पर्कविहीन भएको इपानले जनाएको छ.
5: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टाको अवधिमा 2 अर्ब सहयोग रकम संकलन भएको छ. अर्थ मन्त्रालयले प्राप्त विवरण अनुसार उक्त रकम कोषमा जम्मा भएको हो. विभिन्न 10 वाणिज्य बैंकहरूमा रहेको खातामा उक्त रकम जम्मा भएको हो. अस्ति बिहान नेपाल चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढ़ी आएर ठूलो जनधनको क्षति गरेपछि सरकारले मन्त्री परिषद बैठकपछि ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो. त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन शुरू भएको थियो. सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयले फोकल मन्त्रालयका रूपमा तोकेको छ. अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले संस्थागततर्फ 1 करोड़ वा सोभन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफै मार्फत स्वीकार गर्नुभएको छ. यस्तै व्यक्तिगततर्फको नगद सहयोगको रकम दाताहरूले मन्त्रालयमै आएर प्रदान गर्न सक्नेछन्. यससँगै कोषमा बचत रकम 4,09,11,60,000 पुगेको छ. यसअघि कोषमा 2,17,25,09,759 बचत रहेको थियो. हिजो 6 घण्टाको अवधिमा नेपालका निजी क्षेत्रका दाताहरूबाट मन्त्रालय मार्फत 27,33,00,000 सहयोग प्राप्त भएको थियो.
4: बाढ़ी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री र मन्त्रीहरूको 1 महिनाको तलब र पारिश्रमिक पनि प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ. आज बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो.
6: नेपाल चीन सीमा रसुवागढ़ी एवं भोटेकोशी नदीमा आएको बाढ़ी बापत प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्री परिषदको सम्पूर्ण सदस्यको 1 महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने.
4: सरकारले बाढ़ी प्रभावितहरूको पुनर्स्थापनाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ. यस्तै भारत सरकारसँग जीटूजी खरिद माध्यमबाट 25,000 मेट्रिक टन रासायनिक मल खरिद गर्न, कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि प्रवक्ता पोखरेलले बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। अध्यागमन विभागले रसुवाबाट तिब्बतको कैलाश मानसरोवर गएका यात्रुहरूलाई हुम्ला स्थित हिलसनाकाबाट फर्कन अनुरोध गरेको छ। विभागले आज सूचना जारी गर्दै बाढ़ीले रसुवाको बाटो बिगारेका कारण कैलाश मानसरोवरबाट फर्कन हिलसनाका प्रयोग गर्न अनुरोध गरेको हो। हिजोदेखि लागू हुने गरी एक हप्ताको लागि हुम्ला स्थित हिलसनाकाबाट नेपाल प्रवेश गर्दा रसुवा स्थित अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति लिएका कैलाश मानसरोवर तीर्थयात्राबाट फर्किने विदेशी नागरिकहरूको लागि उक्त निषेधित क्षेत्रको पदयात्रा दस्तुर मिना गरिएको विभागले जनाएको छ।
4: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढ़ी पीड़ितका नाममा अनधिकृत रूपमा रकम संकलन नगर्न अनुरोध गर्दै कार्यवाही गर्ने चेतावनी दिएको छ। भोटेकुसी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति समूह र संस्थाले आफूकुशी रकम संकलन गरिएको गुनासो आएकाले प्रधानमन्त्री कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको हो। कतिपय व्यक्ति समूह तथा संस्थाले अनधिकृत क्यूआर कोड, व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिएको जानकारी प्राप्त भएको र त्यसप्रति प्रधानमन्त्री कार्यालयको गम्भीर ध्यान आकर्षण भएको जनाइएको छ।
5: भोटेकुसी नदीमा आएको बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका दूरसंचार सेवा पुनः संचालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण परिचालनलाई तीव्रता दिएको छ। बाढ़ीका कारण प्रभावित भएका तीन जिल्लाका 120 साइट मध्ये हालसम्म 80 सेवा पुनः संचालनमा आएको नेपाल टेलिकमले जनाएको छ। टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा अवरूद्ध मोबाइल सेवा तत्काल संचालनमा ल्याउन हेलिकप्टर प्रयोग गरी प्राविधिक कर्मचारी र आवश्यक उपकरण परिचालन गरिएको छ। हिजो हेलिकप्टर मार्फत कर्मचारी परिचालन गरी गोसाईकुण्डा गाउँपालिका 6 स्थित रसुवा सदरमुकाम धुन्चेको मोबाइल स्टेशन संचालनमा ल्याइएको उहाँले बताउनुभयो। आज बिहानैदेखि नेपाल टेलिकमका प्राविधिक कर्मचारी रसुवा, नुवाकोट र धादिङका बाढ़ी प्रभावित क्षेत्रमा सेवा संचालन हुन बाँकी रहेका स्थानमा खटिएका छन्।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले आफ्नो भूभागभित्र बेलायती क्रूज मिसाइल प्रयोग गरे। युक्रेनभित्र र बाहिर रहेका बेलायती सैन्य प्रतिष्ठान र उपकरणमा आक्रमण गर्ने चेतावनी रूसले दिएको छ। रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पत्रकार सम्मेलन गरी बेलायतले आफ्नो वर्तमान नीति परिवर्तन नगरे विनाशकारी परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको हो। उहाँले बेलायत नागरिक लक्षित आतंकवादमा संलग्न हुनबाट एक कदम टाढ़ा रहेको दावी गर्दै बेलायती नेताहरूलाई शत्रुतापूर्ण र आक्रामक नीति तत्काल त्याग्न चेतावनी दिनुभएको छ। रूसको यो चेतावनी आफ्नो नियन्त्रणमा रहेको डेनेस्कस स्थित सपिङ सेन्टरमा युक्रेनले बेलायतले उपलब्ध गराएको स्टर्म स्याडो मिसाइलबाट आक्रमण गरेको भोलिपल्ट आएको हो। बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले अगस्त 24 युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा युक्रेन भ्रमण गरेपछि दुई देशबीचको तनाव थप बढ़ेको छ।
5: नर्वेका राजा हेराल्ड पाँचौंको 89 वर्षको उमेरमा आज निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय छोरा युवराज हाकुन स्वत नर्वेको नयाँ राजा बनेको दरबारले जनाएको छ। शाही दरबारका अनुसार राजा हेराल्डको आज बिहान ओस्लो विश्वविद्यालय अस्पतालमा निधन भएको हो। उहाँ अगस्त 17 हेमोलिटिक एनिमियाको उपचारमा हुनुहुन्थ्यो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि रानी सोन्जा, युवराज हाकुन, युवा रागी मेट्टे मेरिट सहित परिवारका सदस्य अस्पताल पुगेका थिए। राजाको निधनपछि शाही दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राजाको निधनको खबरपछि सर्वसाधारणले दरबारमा फूल चढ़ाउँदै श्रद्धांजलि व्यक्त गरेका छन्। राजा हेराल्ड सन् 1991 सिंहासनमा बस्नु भएको थियो। पछिल्ला वर्षमा विभिन्न स्वास्थ्य समस्याका कारण उहाँले आधिकारिक कार्यक्रम समेत कम गर्नुभएको थियो। राजा हेराल्डको सरल जीवनशैली र समावेशी भूमिकाका कारण उहाँ नर्वेली जनतामाझ लोकप्रिय हुनुहुन्थ्यो।
4: नेपाल परिवेशमा अब खेल समाचार। नेपाली फाइटर रविन्द्र ढाँट मिक्स मार्शल आर्ट्स एमएमए यूएफसी सिजन 5 को बैन्टम वेटको फाइनलमा पुगेका छन्। चीनको सांघाईमा आज भएको सेमी फाइनलमा रविन्द्रले न्यूजील्याण्डका अपराजित फाइटर कासी मोर्डेजलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्। उनी यूएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर हुन्। यी दुई बीच तीन राउण्ड खेल भएको थियो। निर्णायकले दिएको पोइन्टका आधारमा ढाँट विजयी भएका हुन्। बझाङी बाघ उपनामले चर्चित रविन्द्रले यो सहित वान्टम वेट विधामा 11 खेल खेलेका छन्। त्यसमध्ये उनले 10 खेलमा जीत हात पार्दा एक खेलमा मात्रै पराजय बेहोरेका छन्। अब उनले फाइनलमा जापानका फाइटर रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने तय भएको छ। फाइनल खेल जितेमा रविन्द्रले यूएफसीको कन्ट्याक्ट पाउने भएका छन्।
5: युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि फौजदारी मुद्दा लगाउने तयारी गरेको छ। यूईएफएले इन्फान्टिनोमाथि आपराधिक कुव्यवस्थापन सहित विभिन्न आरोप लगाएको छ। इन्फान्टिनोले विश्वकप र फिफाका अन्य ठूला प्रतियोगिताहरूको व्यापारिक हिस्सा निजी लगानीकर्ताहरूले बेच्ने एउटा गोप्य योजना बनाएका थिए। यो योजनाको नाम फिफा फरवार्ड इन्टरप्राइजेस राखिएको थियो, तर चर्को विरोध भएपछि यो योजना अहिले रद्द भइसकेको छ। साथै उनले यो काम कुनै खुल्ला प्रतिस्पर्धा वा स्वतन्त्र मूल्यांकन बिना नै आफ्नै स्वार्थका लागि गर्न खोजेका तथा योजनाले फुटबल जगत र फिफाका सदस्य राष्ट्रलाई ठूलो आर्थिक क्षति पुर्याउने यूईएफएको दावी छ। यूईएफएले अमेरिकाका विभिन्न अदालतमा कानूनी उजुरी दर्ता गरेको छ। यूईएफएले ती लगानीकर्ता कम्पनीसँग भएका गोप्य कागजात, इमेल र कुराकानीहरू सार्वजनिक गर्न माग गरेको छ। यी प्रमाण संकलन गरेर स्विजरल्याण्डमा इन्फान्टिनो विरूद्ध फौजदारी मुद्दा चलाउने यूईएफएको तयारी छ।
4: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: भुटेकोशी बाढ़ीमा बगेका 579 जनाको शव भेटिए। 1924 जना बेपत्ता, 4451 जनाको उद्धार।
4: भारतले टनेल रेस्क्यू टीम र बेलीब्रिज पठाउने। चिनिया र अमेरिकी राष्ट्रपतिको समवेदना। बाढ़ीबाट 17,000 बालबालिका प्रभावित भएको आकलन।
5: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 4 अर्ब भन्दा बढ़ी रकम संकलन। प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब सहयोग गर्ने।
4: बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रूसको चेतावनी। नर्वेका राजा हराल्डको 89 वर्षको उमेरमा निधन।
5: र नेपाली फाइटर रविन्द्र ढाँट रोड यूएफसीको फाइनलमा प्रवेश। फिफा अध्यक्ष इन्फान्टिनोमाथि फौजदारी मुद्दा हाल्ने युरोपेली फुटबल महासंघको तयारी।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा।
7: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीका कारण जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौं मानिसको उद्धारमा विशेष टोली परिचालन गरिएको सेनाको भनाई।
1: अहिले सुरुङहरूमा फोकस भएको छ, त्यसमा स्पेशल टोली, स्पेशल इक्विपमेन्ट युज गर्ने टोली छ।
0: ज्ञान गुमाएकाहरूको सब विभिन्न जिल्लामा किन पठाइँदैछ?
2: व्यवस्थापन गर्नुमा अलिकति चुनौतीपूर्ण संख्या छ, यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौँ।
0: बाढ़ीबाट तीन जिल्लाका झण्डै दुई दर्जन विद्यालयका 7,000 विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूको भनाइ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालका अधिकारीहरूले बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या शुक्रबार साँझसम्म 579 पुगेको बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार बेपत्ता हुने व्यक्तिहरूको संख्या पनि ह्वात्तै बढ़ेको छ। हालसम्म बेपत्ता हुनेहरूको संख्या 1924 पुगेको प्राधिकरणले जनाएको छ। शव भेट्ने क्रम बढ़िरहँदा व्यवस्थापनमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बीबीसीसँग भने,
2: आफन्त आउँदैसम्म पहिचान गर्न, थप पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा एकीन गरेर पठाउन र अङ्गभङ्ग धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ।
3: मन्त्रालयका सहप्रवक्ता रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी प्रतिनिधि मण्डलका प्रमुख डेभिड फिसरले यो विपदका कारण झण्डै 93,000 मानिस प्रभावित भएको हुन सक्ने बताएका छन्। सुडान सरकारले खार्तुममा दुई वर्षदेखि लगाउँदै आएको कर्फ्यू र संकटकाल हटाएको छ। युद्ध प्रभावित राजधानीमा जनजीवन सामान्य बनाउने प्रयासमा सरकारले यो कदम चालेको हो। राजधानीवासीहरूले अब 24 घण्टा काम गर्न पाउनेछन्। यद्यपि सुरक्षा गस्ती र सुरक्षा जाँच स्थल कायमै रहनेछन्। भिसा अथवा बसोबास अनुमति नलिएका विदेशीहरू राजधानीमा प्रवेश पाउने छैनन्। नर्वेका राजा हराल्ड पाँचौंको निधनपछि उनका छोरा हाकोनले नयाँ राजाका रूपमा राजगद्दी सम्हालेका छन्। ओस्लो स्थित राजदरबारमा नयाँ राजा हाकोन आठौंको आगमन हेर्न थुप्रै मानिसहरू जमा भएका थिए, जहाँ उनले सरकारका मन्त्रीहरूसँग बैठक गरेका छन्। हराल्ड पाँचौंको 89 वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो। 3 दशक भन्दा बढ़ी समय राजगद्दी सम्हालेका उनलाई नर्वेको राजतन्त्रको आधुनिकीकरण गरेको श्रेय जान्छ। सर्बियाका न्याय मन्त्रीले दिवंगत भएका भूतपूर्व बोस्नियाली सर्व सैनिक नेता र युद्ध अपराधका दोषी रातको मलाडिचले पाउनुपर्ने सबै सैनिक एवं राजकीय सम्मान पाउने बताएका छन्। बुचर अफ बोस्निया भनेर पनि चिनिएका मलाडिचले द हेगमा जन्मकैदको सजाय काटिरहेका बेला बिहिबार उनको निधन भएको थियो। मलाडिचको कार्यकालमा हजारौं बोस्नियाली मुस्लिम पुरूष तथा बालकहरूको हत्या गरिएको थियो, तर धेरै राष्ट्रवादी सर्वहरूका लागि उनी एक युद्धनायक थिए। र श्रीलंका सरकारले यो वर्षको 8 महिनामा 200 भन्दा बढ़ी जंगली हात्तीहरू मरेको जनाएको छ। वन्यजन्तु संरक्षण विभागले ती हात्तीमध्ये झण्डै 90% किसानहरूले आफ्ना बाली नाली जोगाउन खोज्दा मारिएका बताएको छ। विवरणहरूमा जनाइए अनुसार ती हात्तीहरूलाई या त गोलीहानी मारिएको थियो या विद्युतीय तारबारमा करेन्ट लागेर मारिएका हुन्। 26 हात्तीहरू चाहिँ बम चपाउँदा मरेका बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। झण्डै 580 जनाको ज्यान गएको पुष्टि भइसकेको रसुवा बाढ़ीले क्षतिग्रस्त बनाएका जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका मानिसहरूको उद्धारलाई प्राथमिकतामा राखेको अधिकारीहरूले जनाएका छन्। त्यसको निम्ति प्रशिक्षित विशेष टीम परिचालन गरिएको नेपाली सेनाको भनाइ छ। त्यस्ता परियोजनामा करिब 1,000 मानिसहरू फँसिरहेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब 580 जनाको शव आजसम्म फेला परेको छ र सम्पर्क विहीनहरूको संख्या करिब 2,000 पुगेको छ। तीमध्ये सबैभन्दा धेरै जलविद्युत आयोजनाका छन्। आयोजनाहरूको सुरुङमा फँसेकाहरू उद्धारको पर्खाईमा रहेको भन्दै तिनका आफन्तहरूले गुनासो गरिरहेका थिए। त्यसबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने,
1: कति ठाउँमा पुरै लेदो जमेको छ, त्यो सँगसँगै सुरुङको कहाँनिर एक्जेक्ट पोजिसन छ भनेर चाहिँ पत्ता लाउन नि गाह्रो भएको छ। त्यो भएको भएर सम्बन्धित विद्युतको व्यक्तिहरू नै जसले चाहिँ यो डिजाइन नक्सा बनाउनमा संलग्न हुनुहुन्थ्यो उहाँहरूलाई लिएर गएपछि यिनीहरूले एउटा सुरुङ चाहिँ ब्रेकथ्रु गरे, ठाउँ पत्ता लगाएर यो दिनभरि चाहिँ लगभग 40-50 जनाको टिम त्यसमा मात्रै इन्गेज भयो। आज पनि बिहानैदेखि गएर एकछिन अगाडिसम्म उही फिल्डमै थियो होइन
4: भनेको अब अहिले उद्धारको फोकस चाहिँ त्यही सुरुङहरूमै हो कि
1: सुरुङहरूमा अहिले सुरुङहरूमा फोकस भएको छ त्यसमा स्पेसल टोली स्पेसल इक्विपमेन्ट युज गर्ने टोली छ हिजो दिनभरि भएको आज पनि तर दिउँसो एकछिन डिस्टर्ब पनि भयो त्यसपछि फेरि अनि कन्टिन्यू गरिहाल्छ
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले उद्धारमा आज सफलता प्राप्त पनि भएको बताए
5: मिटिङ गर्दा गर्दै पनि स्याप्लु बेसीबाट 14 जनाको रेस्क्यु भएको छ मलाई इन्फर्मेसन आए अनुसार अर्को टनेलमा अपर 360 मेगावाटकोबाट पनि 104 जनाको उद्धार भएको छ आज दिउँसो मात्रै होइन
4: त्यहाँ धेरै गुनासो आइरहेको थियो
5: त्यसको पनि गुनासो आइरहेको थियो हो त्यसमा चाहिँ अब यहाँबाट पनि रेस्क्यु भयो भनेर चाहिँ अहिले आएको छ सुरक्षित ठाउँमा उहाँलाई चाहिँ पुर्याइएको अवस्था छ
0: उनका अनुसार अन्य आयोजनाका सुरुङबाट पनि उद्धार भइरहेको छ रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको शव चितवन र नवलपरासी पूर्व तथा पश्चिममा समेत ठूलो संख्यामा भेटिएका छन् शव राख्ने क्षमता नभएकाले पोखरा र पाल्पासम्म पठाइएका विवरणहरू प्राप्त भएका छन् कारणबारे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी भन्छन्
2: यातायातको पनि सहजता छैन बाटो पनि सहज नभएको र भण्डारण गरेर राख्नुपर्ने किनभने आफन्त आउँदैसम्म पहिचान गर्न पहिचानका लागि परीक्षण गर्न विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा एकीकृत गरेर

0: आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौ गर्नुपर्ने छ।
1: कसरी पहिचान गर्नु पर्यो हेर्नु पर्यो कुनै आफन्त भनेपछि त्यसले के गर्नु पर्यो अब पोखरासम्म पुग्नु पर्यो पाल्पा पुग्नु पर्यो
0: परेन परेन त्यस्तो परेन किनभने हामीले यो अहिलेको घटना नै अलिक फरक किसिमको घटना चिमुरे नेपालको जहाँ घटना भयो सबभन्दा उत्तरतिर हो र सबभन्दा तल हेर्यो भने गण्डक बाँधसम्मको कुरा भयो घटनाको प्रकृतिकै कारणले गर्दा अरू बेला भने जस्तो एक ठाउँ सब भेटेर यसमा व्यवस्थापन भएर सबैलाई पहिचान गर्न सक्ने अवस्था त्यसै पनि रहने कुरा भएन। यस्तोमा हामीले वेबसाइटहरूमा विवरणहरू राख्ने सरकारले विभिन्न पोर्टलहरू बनाएको छ त्यही पोर्टल अनुसार पनि कसैले आफ्नो विवरणहरू खोज्नु पर्यो भने त्यसमा नाम नाम चाहिँ फोटोसहित राखिदिन सक्नुहुन्छ। त्यसरी पहिचान भए पदमा पनि सम्बन्धित आफन्तहरूलाई फोन गर्ने अनि त्यसपछि त्यो संसार म्याच गर्ने अनि उहाँहरूलाई सहजीकरण गर्ने गरी प्रबन्ध भइरहेको अवस्था छ। कसैलाई त्यस्तो परेको केही छ भने विपद जोखिम न्यूनीकरण प्राधिकरणबाट विभिन्न नम्बरहरू सार्वजनिक भएको छ त्यसअनुसार सहजीकरण गर्न सकिन्छ अथवा स्थानीय प्रशासनहरूसँग सहजीकरण गरेर पनि त्यसलाई चाहिँ आफन्तहरूले सहज हुने उपायहरू गर्नुपर्ने हुन्छ।
1: हुने थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। रसुवा बाढ़ीका कारण तीनवटा जिल्लाका झण्डै दुई दर्जन विद्यालयहरूका विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार पहिलेकै विद्यालयहरूमा पुनः पठन पाठन शुरू गर्न सक्ने सम्भावना देखिएको छैन। साथी गनी अन्सारीले शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामीलाई प्रभावित विद्यार्थी र विद्यालयको अवस्थाबारे सोधेका थिए।
2: पाँचवटा धादिङको छवटा रसुवाको सातवटा चाहिँ गुरुवाको 21 विद्यालयकोमा झन्डै 7200 विद्यार्थीहरू प्रभावित भएको भनेर हामी केन्द्रीय डाटा पाछौँ र त्यसमध्ये जुन 6 विद्यालयहरू छ त्यसमा व्यापक क्षति भएको छ रसुवाको र नुवाकोटको चाहिँ त्रिभुवन त्रिशुली मावि भन्ने चाहिँ व्यापक क्षति भएको भन्ने हामीले अहिलेसम्म जानकारी पाएको छ र त्यसकै कतिपय प्रधानाध्यापकहरू शिक्षकहरू कतिपय समितिका अध्यक्ष सदस्यहरू पनि वडा सदस्यहरू पनि त्यहाँ विद्यालयतिर भएकाहरू र सम्पर्कमा नरहेको केही विद्यार्थीहरू पनि सम्पर्कमा नरहेको भनेर अहिलेसम्म जानकारी पाइया छ।
3: यो चाहिँ रसुवाको हकमा
2: कुनै विद्यालयमा 15 जति विद्यार्थी सम्पर्क बाहिर रहेको भनेर पनि आइरहेको छ।
3: पठन पठन फेरि शुरू गर्नु पर्यो भने कसरी अगाडि बढ्ने हो?
2: हामीले पनि अब त्यहाँको शिक्षा विकास तथा समन्वय इकाई लगायत साथीहरूसित सम्पर्क भएको नुवाकोटमा चाहिँ झन्डै 7 विद्यालयमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भयो। त्यसमध्ये बढी क्षति भएको भनेको 4 छ र 3 चाहिँ निकै लेदोहरू पुरिएको भन्ने छ। यो सम्बन्धमा अब सिकाइको सम्बन्धमा हामीले 3 चरणमा यो सोच बनाएका छौँ। पहिलो सुरुवाती यो दिन भनेको त हामी सिकाइको बारेमा सोच्न पनि नसक्ने अवस्थामा छौँ। समग्र रूपमा पहिले त सोध खोज उद्धार त्यसपछि उपचार अनि त्यसपछि लिएर बन्न चाहिँ भेटिएका अवस्थामा नागरिकहरू त नबगेको विद्यालयका अभिभावकहरू पनि गाउँका अभिभावकहरू पनि पुरै त्रसित त्यसले गर्दाखेरि यो राज्यको जुन एउटा अहिलेको चाहिँ मुभमेन्ट छ यसैमा सबै लाग त्यसपछि हामी चाहिँ अस्थायी मनोसामाजिक परामर्श र थोरै भए पनि मानसिक हिसाबले उनीहरूलाई शान्त बनाउने कक्षा भेटघाट पुनर्जीवन होइन आशा जगाउने यो एक्टिभिटीबाट चाहिँ शुरू गर्ने भन्ने सोच बनाएको छौँ।
1: उनी चाहिँ शिक्षा मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामी गनी अन्सारीसँग कुरा गर्दै बाढ़ीका कारण रसुवाको सीमावर्ती चीनतर्फ पनि क्षति भएको र त्यसमा नेपालीहरू समेत परेको बताइएको छ। त्यसबारे पछिल्लो जानकारी दिँदै तिब्बतको लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला।
4: अस्तिको दिनको जुन विनाशकारी बाढ़ी छ त्यो बाढ़ी पछिको अवस्थालाई व्यवस्थापन गर्ने सन्दर्भमा चाहिँ हामीले यहाँ चीन सरकार र यो सिजाङ स्वायत्त क्षेत्रको सरकारसँग समन्वय गरेर खास गरी विभिन्न नेपाल लगायत विभिन्न राष्ट्रबाट आउनुभएका कैलाश तीर्थयात्रीहरू केरुङबाटै फर्किने गरेको जुन इन्ट्री पर्मिटहरू थियो उहाँहरूलाई अब तातो पानी नाका लासाबाट काठमाडौँ फ्लाइट हुने गरीको चाहिँ व्यवस्थापन गरिएको छ र त्यही अनुसार आज केही ग्रुप त्यो दुइटै रूट हुँदै नेपाल गइसक्नु भएको छ भने यतापट्टि नेपाल र चीन दुवैतर्फ जुन बाढ़ीमा फँसिरहेकाहरूको उद्धार गर्ने काम सुरक्षित स्थानमा लाने काम र अब चिनिया पनि चिनिया नागरिकहरू पनि ठूलो संख्यामा त्यो दिन अस्तिको दिन 93 चाहिँ विभिन्न यात्रीहरू भनौँ न बोर्डर क्रस गर्ने मानिसहरू 93 नेपाल

0: तिरको इमिग्रेशन गर्नुभएको देखिन्छ। त्यसैले त्यो संख्या चाहिँ जस्तो यतापट्टि काम गर्ने र नेपाली र अन्य विदेशी चाहिँ यात्रीहरू जो कैलाश मानसरोवर दर्शन गरेर फर्किनु भएको थियो उहाँहरू पनि मिसिङ हुनुहुन्छ कि भन्ने छ। त्यसैले हाम्रो अनुमान चाहिँ 100 जति नेपालीहरू मिसिङ हुनुहुन्छ कि भन्ने अनुमान छ।
1: सिमसँगको मुख्य नाका ध्वस्त भएपछि व्यापार पुनः सञ्चालनको चिन्ता बढेको पाइन्छ। त्यसबारे नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की भन्छन्।
2: केरुङमा 176 गाडी चाहिँ लोड भएर बसिया छ। त्यहाँ त्यो चालकहरूदेखि लिएर अब यो अहिले सबैको रुवावासी छ, घरमा मान्छे कहाँ छन् के छन् भन्ने छ। त्यो हिसाबले चालक सहित त्यो गाडी चाहिँ कोरोना नाकाबाट चाहिँ यता ल्याउनु पायो भने सहजीकरण गरिदियो भने हुन्छ भन्ने चाहिँ छ। बरु नेपाली भन्सारले चाहिँ सिल लगाइदिने, चौबार आएर सिल खोल्ने, अनि चौबार आएर गाडी चेक गर्ने, भन्सार गर्ने गरिदियो भने यो चाहिँ समयमा सामान पनि आइपुग्छ, सहज पनि हुन्छ।
1: त्यो त अब भन्सार विभागले सूचना पनि जारी गरेको छैन र त ब्याङ्कमा
2: त्यो गर्नु भनेर भनेको छ। अब त्यसको लागि अब त्यो गाडी ल्याउने पहल त नेपाल सरकारले गरिदिनु पर्यो नि त। केरुङमा भएको झन्झनै अब त्यो घुमाउनलाई 550 किलोमिटर त्यहाँ जाने व्यवस्था चाहिँ नेपाल सरकारले चाहिँ चिन सरकारलाई अनुरोध गरेर त्यो गाडी चाहिँ उता पठाउने व्यवस्था गरियो भने चाहिँ छिटो चाहिँ हुन्छ। अब त्यो अब बाटोमा पनि चाइनाबाट हिँडेका अब हजारौं ट्रकहरू चाहिँ बाटो बाटोमा छन्। अब त्यो बाटोको गाडीहरू पनि चाहिँ कोरोलाबाट ल्याउन सकियो भने अलिकति सहज हुन्छ, सामान अभाव नहुने। अब चाडपर्व नजिक नजिक आइसकेका छ, त्यसले गर्दाखेरि अब बाइसीबाट हालेर आउने अब नयाँ माल आउन सम्भव हुँदैन। त्यो भएर अहिले बैकाल दिन चाहिँ यो नाकाबाट आएर चाहिँ चौबारमा चाहिँ भन्सार गर्ने सिस्टम भयो भने अलिक व्यापारमा सहजता आउँछ भन्ने नै।
1: बीबीसीसँग कुरा गर्दै भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले पनि मुस्ताङको कोरोला नाकाको विकल्प नभएको बताए र त्यसबारे सरकारले आवश्यक कदम चाल्ने जानकारी दिए। यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 आउनेछौ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 99.4 रेडियो था संचार स्टूडियो टाइम
1: इट्स 9 PM

21 औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समय सम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छाना मुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छाना मुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: गुणस्तरीय प्लम्बिङको पर्पजको नाम
2: मार्बल।
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवनभर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास

0: भाई भाई भाई सामान पुर्याउने अनि आइहाल्ने है, अरू सामान पनि पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: साथ जीवन भरको।

0: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी। करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4781-7724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।